0: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ.
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस.
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा.
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने.
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा.
2: फोन नम्बर 98484 27359 र 98442 73 59. सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै.
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं. सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु. सुर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे.
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
4: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि.
5: त्यसो भए आजै जाउँला नि.
4: ल, अरूलाई पनि भनौँ है.
5: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
6: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी.
5: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर

0: कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINKHABAR.COM CINKO फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 22 गते बिहिबार अक्टोबर 8 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको त्रयोदशी तिथि विश्व दृष्टि दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश। 45 दिन मात्र राख्ने प्रस्ताव। सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण सहज हुने सरकारवालाको भनाई।
1: निर्वाचन पोसाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। कांग्रेस नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्याम कृष्ण खड्की प्रतिस्पर्धामा 7255 जना मतदानमा सहभागी हुने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कानून बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र। काली गण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
1: युक्रेनमा रूसी क्षेप्रास्त्र र ड्रोन आक्रमण। कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्ल्यूएचओद्वारा थप जानकारी माग।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी। ओमान ए 2 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा विपद सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश बनाउन लागेको प्रसंग।
1: सरकारले बाढ़ी पहिरो लगायतका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्रै मृत्यु सडक घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबार हिजो बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्नुपर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सडक घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिन पछि मृत्यु सडक घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकुसी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
3: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकुसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने। नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्ने

0: सहमति दिने।
1: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 को दफा 40 को एक उपदफा एक को प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 पछि खण्ड 4 थपेको छ, जस अनुसार मन्त्रीपरिषद सरकारले मृत्यु स्तर घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु स्तर घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतक सरह घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
2: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा दुई भिन्न भिन्नै विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भई ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
1: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्यीय केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
2: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेन्जी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जवरालाई परिवारको जिम्मामा छाडिएको थियो। जवरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जवरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जवरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जवराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जवराले चलखेल गरेको पुष्टि भएको छ। जवरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जवरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व
0: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ। उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
2: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका 1 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका पाँच व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाइ प्रभु शमशेर, पूर्व न्यायाधीश नवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिना र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न, दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलो पटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलो पटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढ़ीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेट माग शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छाला सहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ़दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलेला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोदिङमोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै कालीगण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। 10 दिनदेखि सड़क, विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दशैं अघि कालीगण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। 3 दिन लगातारको वर्षाले कालीगण्डकी करिडोर क्षतविक्षत नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभरा हुने पनि खबरमा उल्लेख गरिएको छ।
2: मा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्हारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ। पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याई नभ्याई भएको छ। दिनमा 600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमीहमे भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यसै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ। मधेस प्रदेशमा चीनी उद्योगको कम उत्पादन तथा कम चीनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विवानबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चीनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजु नाथ सुगर मिलका संचालक बैजु बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने, यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ। अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेप्रास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौं क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले पालिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनिया बारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
2: साझा खबरमा अब खेलकुदका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा 2 विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकेडेमी टर्फ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 161 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग 2 तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्युनस आयस स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
9: विपदमा सामूहिक प्रयत्न, महत्व र प्रभावकारिताको पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।
3: यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, 2-3 वटा घटना यस अगाडि कहाँ हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बच्चा हुँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्टेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
2: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस्, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौ। प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ। त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त। त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि। एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ। त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस।
3: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीमा विपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश, 45 दिन मात्रै राख्ने प्रस्ताव, सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई।
3: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमिति
5: समितिद्वारा कार्यविधि तयार। कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7,255 जनाले मतदान गर्ने।
4: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कार्यविधि बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
5: युक्रेनमा रूसी क्षेपास्त्र र ड्रोन आक्रमण कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्यूएचओद्वारा थप जानकारी माग।
4: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी ओमन ए 2 विकेटले पराजित।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौं। यहाँ ओछ्यानमै बसेर एकजना रेडियो कानमा राखेर रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोडेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ, रेल अघि बढ़िसक्यो रे, रूख छोडेर रे।
4: हौस् त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुँदै भोलिसम्म पानी पर्ने हुँदा धान नकाट्न मौसम विभागको किसानलाई आग्रह। टीकापुरमा महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागिताका लागि वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयमा छलफल। दलित महिलाको विकासका लागि तालिम सञ्चालन गर्ने प्रतिबद्धता। कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरू। लगातार 8 पटक 4 GBP हासिल गर्दै टीकापुरका परमेश रावलको उत्कृष्टता। कंग्रेस महाधिवेशनको निर्वाचन आज। सभापतिका उम्मेद्वार राठौरद्वारा उम्मेद्वारी फिर्ता। अब खोज खबर विस्तारमा। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव समेत रहेको छ। वायुको प्रभावका कारण बागमती गण्डकी कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा तथा बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा पनि भइरहेको छ। आज दिउँसो मधेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिममा आजको तुलनामा भोलि बढ़ी पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको भन्दा भोलि बढ़ी पानी पर्ने सम्भावना रहेकाले पाकेको धान नकाट्न समेत मौसमविद माधवी सिग्देलले किसानहरूलाई आग्रह गर्नुभएको छ।
1: आज त वर्षा भइ नै रहेको छ तर हल्का सुदूरपश्चिम प्रदेशमा चाहिँ भोलि भने चाहिँ फेरि केही ठाउँमा मध्यमसम्मको र एक दुई ठाउँमा भारी वर्षा पनि हुने सम्भावना छ। त्यो समयमा हल्का अथवा मध्यम वर्षाले पनि असर त गरि नै हाल्छ धान काट्ने भिच्याउने बेलामा। सकेसम्म मौसम सुधार भइसकेपछि नै आफ्नो काम गर्नु होला भन्ने सुझाव दिन चाहन्छु अहिलेको लागि चाहिँ।
0: टीकापुर नगरपालिका वडा नम्बर 3 का वडा सदस्य जयराम थारूको घरमा चट्याङ परेको छ। हिजो आएको हावाहुरीसँगै चट्याङ परेको हो। घरमा बसिरहेका बेला चट्याङ पर्दा नजिकै रहेको मल्टिप्लक वायरिङ तार बोर्डहरू सबै जलेर क्षति भएको छ। चट्याङको झिल्को कारण घरभित्र आफू बसेको ठाउँ नजिकै सानो खाल्डो बनाएको र आफूले बायाँ कान सुन्नै छोडेको सदस्य जयराम थारूले बताउनुभयो। त्यस्तै छिमेकमा रहेको विपतराम चौधरीको मिटर बक्स पनि फुटेको छ भने तारहरू जलेको उहाँले बताउनुभयो। कैलालीको टीकापुरमा निर्वाचित महिला जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिताका लागि वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयमा छलफल भएको छ। छलफलमा जनप्रतिनिधिले दलित समुदाय र महिलाको विकासका लागि नेतृत्व विकास क्षमता विकास तालिम सञ्चालन गर्ने पञ्चेबाजा तालिम र बेतबाँसका फर्निचर निर्माण तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावकारी र समावेशी स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिकाको आयोजना दलित महिला केन्द्रको सहकार्यमा कार्यक्रम भएको हो। टीकापुरमा दलित महिला केन्द्रले महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि कार्यक्रम लामो समयदेखि गर्दै आएको छ। 2 महिना अघि दलित महिलाको विकासका लागि भएको छलफलले बनाएका योजना कार्यान्वयन भए नभएको पुनर्ताजगीका लागि कार्यक्रम गर्न लागेको हो। कार्यक्रम सहजीकरण गर्दै पूर्व प्रमुख सचेतक सूचना आयुक्त एवं नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले पालिकाले महिला मैत्री कार्यक्रमहरू जस्तै दलित महिलाको विकास र सशक्तिकरण छात्राहरूलाई छात्रवृत्ति लगायतका थुप्रै कार्य गर्नुपर्ने बताउनुभयो।
2: दलित समुदायको सशक्तिकरणका निम्ति विशेष आय आर्जना कार्यक्रम चलाउन विशेष अनुरोध गर्दिनँ। जातीय विभेद र कुरीतिभित्र सचेतना फैलाउन स्कूल र कलेजमा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दिनँ। यस सम्बन्धी प्रचार सामग्री व्यापक रूपमा बनाएर प्रचार सामग्री चासोकै उपलब्ध हुने फ्लेक्स बोर्डहरू बनाउने व्यवस्था गरिदिनु होला। यस सम्बन्धमा केही पर्यो भने उजुरी दिने छानबिन गर्ने र बेठिकालाई टन्ड गर्ने गरी गरिदिनु होला।
0: उहाँले टीकापुरमा दलितका क्षेत्रमा राम्रो काम गरेको छ भन्ने सन्देश दिने गरी काम गर्न सुझाव दिनुभयो।
2: टीकापुर नगरपालिका नेपालमा 293 नगरपालिका मध्ये दलितको पक्षमा सबभन्दा राम्रो काम गरे टीकापुर हो भन्ने न्याय नपाए गोर्खाल्यान्ड राम शाहले चला जस्तै दलितले ठाउँ नपाए टीकापुर जाने भन्नु चाहिँ एउटा सन्देश चलाउन सक्ने गरी टीकापुरलाई पुर्याइदिन सन्देश दिनु होला भन्ने भएको छ।
0: दलित महिला केन्द्रका उपाध्यक्ष तथा संविधान सभा सदस्य दुलारी हरिजनले यसअघि पनि अन्तर्क्रिया गरी योजना समेत बनाइसकेकाले यसअघि बनाएको योजना यस वर्षको बजेटमा समेटिएको छ या छैन भन्ने बारे छलफल भएको बताउनुभयो।
3: यो कार्यक्रम हाम्रो लगभग 1-2 महिना अगाडि नै हाम्रो वडा अध्यक्ष ज्यूहरू, सचिव ज्यूहरूसँग र हाम्रो जनप्रतिनिधि महिला ज्यूहरूसँगको अन्तर्क्रिया कार्यक्रम हामी गरिसकेका छौं र यही हलमा मलाई लाग्छ कार्यक्रम गर्दाखेरि योजना पनि हामी बनाइसकेका छौं। वडामा अब महिलाको लागि कसरी गर्ने, जनप्रतिनिधि महिलाहरूको लागि वडाबाट कसरी जाने भन्ने कुरा चाहिँ एकदम तपाईँहरूकै अर्थपूर्ण सहभागिताबाट एउटा योजना पनि हामी बनाइसकेका छ। त्यसले गर्दाखेरि त्यो योजना रातो किताबमा कतिसम्म पर्यो, कतिसम्म पर्न सकेन, परेको योजनालाई कसरी लाने भन्ने कुरा चाहिँ पुनरावलोकन गरेर जान्नुपर्छ भन्ने कुरा आज हाम्रो सहजकर्ताबाट पनि धेरै कुरा प्रष्ट भइन्छ।
0: कार्यक्रममा टीकापुरका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले कार्यक्रममा नगरसभा सञ्चालन, सुशासन कायम आदिबारे सिकाइ भएको बताउँदै महिला तथा दलितका लागि बजेट व्यवस्था भएकोमा तत्काल कार्यक्रम गर्ने र बजेट व्यवस्था नभएका कार्यका लागि आगामी हिउँदे सभाबाट बजेट व्यवस्था गरी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
4: नगरसभा कसरी सञ्चालन गर्ने, कसरी सुशासनलाई कायम राख्ने भन्ने विषयमा पनि हामीलाई सरले जानकारी दिनुभयो र त्यसपछि दलित महिला र पछाडि परेको वर्गको लागि हामीले स्थानीय सरकारको दायित्व के हो त भन्ने विषयमा पनि हामीलाई स्पष्ट उहाँले प्रशिक्षण दिनुभएको छ। यी सबै कुराहरूलाई अब यदि कुनै विषयमा बजेट छ भनेपछि त्यसमा केही कार्यान्वयन गर्नुलाई, छैन भनेपछि म सम्पूर्ण नगरसभाका सदस्यज्यूहरूलाई अनुरोध के गर्न चाहन्छु, आउँदै हिउँदे सभामा यसलाई बजेट छुट्याएर हामी कार्यान्वयन गर्नेछौँ।
0: कार्यक्रममा द एसिया फाउन्डेसनका सुदूरपश्चिम प्रदेश संयोजक यज्ञमान सेट्ठीले स्वागत गर्नुभएको थियो भने वडा सदस्य तुलसा विकले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा दलित महिला केन्द्रका कार्यक्रम अधिकृत रिजु रसाइलीको समेत उपस्थिति रहेको थियो। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 1 बलक नम्बर 12 निवासी परवेश रावलले 8 सेमेस्टरमा 4 जीपीए ल्याउनु भएको छ। पोखरा विश्वविद्यालय अन्तर्गत बीबीए कार्यक्रममा लगातार 8 पटक 4 जीपीए हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नुभएको छ। अध्ययनका प्रत्येक चरणमा उत्कृष्ट नतिजा कायम गर्दै लगातार 8 पटक पूर्ण 4 जीपीए प्राप्त गर्नु आफैमा उल्लेखनीय उपलब्धि भएको र रावलको यो सफलताले टीकापुर तथा कैलाली क्षेत्रलाई गौरवान्वित बनाएको छ। परवेश टीकापुर बहुमुखी क्याम्पसका पूर्व कर्मचारी स्वर्गीय इन्द्रबहादुर रावलका छोरा हुनुहुन्छ। खोज खबरमा कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाहिँ जो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाको दुर्गौलीमा व्यापारिक सन्ध्याकालीन मेला 2083 शुरू भएको छ। दुर्गली बजारको आयोजनामा शुरू भएको मेलालाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री इन्दिरा गिरीले उद्घाटन गर्नुभएको छ। मेलाको उद्घाटन गर्दै मन्त्री गिरीले ठूला विकास भन्दा यस्ता विकासले मेला महोत्सव विकासमा यस्ता किसिमका मेला महोत्सवले यहाँको उत्पादनको बजारीकरण हुने र युवाहरूले रोजगारी पाउने बताउनुभयो।
8: हामीले विकासको कुरा गर्दा ठूला सड़क, ठूला भवन र ठूला योजनाको मात्र विकास छान्ने गरेका छौ, तर वास्तविक विकास भनेको स्थानीय उत्पादनले बजार पाउनु, स्थानीय व्यवसायीले आफ्नो व्यवसाय विस्तार गर्न सक्नु, कलाकारले आफ्नो प्रतिभा देखाउने अवसर पाउनु, युवाले आफ्नै ठाउँमा रोजगारी उद्यमको अवसर पाउनु र आफ्नो मौलिक संस्कृति संरक्षण हुनु पनि हो। त्यस अर्थमा दुर्गौलीमा आयोजना गरिएको यो मेला स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण शुरूआतको हो।
0: मेलाले यहाँका उत्पादन र सांस्कृतिक सम्भावनालाई पहिचान गरेर अगाडि बढ्न सके, पर्यटनको विकास हुने र त्यसले आय आर्जनमा पनि सघाउने बताउनुभयो।
8: दुर्गौलीको सरु गोडी र एसआर 5 को क्षेत्रमा व्यापार, पर्यटन, कृषि, स्थानीय
9: सम्भावना छन्। ती सम्भावनालाई पहिचान गरेर व्यवस्थित ढंगले अगाडि बढाउन सक्यौं भने यस क्षेत्रलाई एउटा महत्वपूर्ण आर्थिक तथा पर्यटकीय गन्तव्यमा रूपमा विकास गर्न सकिन्छ। त्यसका लागि स्थानीय तह एक्लैले मात्र वा प्रदेश सरकारले मात्र गरेर सम्भव हुँदैन। स्थानीय सरकार, प्रदेश सरकार, निजी क्षेत्र, व्यवसाय समुदाय र नागरिक समाजी सहकार्य आवश्यक।
0: कार्यक्रममा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान बमले दुर्गौली बजारको ढल निकास र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने माग सहित ज्ञापन पत्र पनि बुझाउनु भएको छ।
10: हाम्रो बजार क्षेत्रका एक उद्यमान र व्यस्त व्यापारी केन्द्रको रूपमा विकास भइरहेको छ, तर बजारको शीघ्र विस्तारसँगै न्यूनतम भौतिक पूर्वाधार अभावमा स्थानीय बासिन्दा व्यवसाय र बजारमा आउने सर्वसाधारणले विदेश साक्षी भोग्नु परिरहेको छ। तसर्थ बजारको जीवको व्यवस्थापन र स्वच्छ वातावरणका लागि मन्त्रालयको तर्फबाट तुरन्त कदम चालिदिने हुन निम्न मागहरू प्रस्तुत गर्दछौ। व्यवस्थित ढल निकासको व्यवस्था वर्षाको समयमा बजार क्षेत्रमा जलमग्न हुने र फोहोर पानी सडकमै जम्ने हुनाले ढल निकासको उचित व्यवस्था गरिपाउ। सार्वजनिक शौचालय निर्माण बजार चाहिँ सयौं मानिसहरूको आवाजात हुने भए तापनि सर्वसाधारणका लागि उपयुक्त सार्वजनिक शौचालय नभएकोले यथाशीघ्र आधुनिक र सांगतता मैत्री शौचालय निर्माण गरिपाउ।
0: उद्घाटन सत्र कार्यक्रमको सञ्चालन नवराज उपाध्यायले गर्नुभएको थियो। कला संस्कृति तथा व्यापार दुर्गोली बजारको मूल आधार भन्ने नारासहित बुधबारदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुत रहने आयोजकले जनाएको छ। मेलामा विभिन्न किसिमका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ। साँझको समयमा विशेष सांगीतिक कार्यक्रम सहित कलाकारहरूको प्रस्तुति रहने भएकाले मेला अवधिभर दुर्गोली बजारमा मनोरञ्जनको विशेष माहौल बन्ने अपेक्षा गरिएको छ। मेला साँझको समयमा हुने भएकाले व्यवस्थापन र सुरक्षाका लागि स्वयंसेवक र प्रहरी परिचालन गरेको आयोजकले जनाएको छ। हिज उद्घाटन कार्यक्रममा विभिन्न समुदायको सांस्कृतिक झाँकी, सखिया नाच, मुरंगुवा नाच, झुम्रा नाच, पञ्चे बाजा लगायतको प्रस्तुति रहेको थियो। जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ज्योत्सना भट्ट जोशीलाई स्वागत गरिएको छ। गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सरुवा भएर जानकी गाउँपालिका आउनुभएका प्रमुख प्रशासकीय अधिकृत भट्टलाई स्वागत गर्नुभएको हो। गाउँपालिकाले पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृत पाएको छ। नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत पाँचौं दिन आज नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान हुँदैछ। निर्वाचन प्रक्रिया अन्तर्गत आज बिहान 10 बजेदेखि मतदान शुरू हुन लागेको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारी अनुसार आज बिहान 10 बजेदेखि मतदान शुरू गर्ने गरी सम्पूर्ण तयारी मिलाएको छ। नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत पाँचौं दिन आज नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान हुन लागेको हो। नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। उहाँले हिजो पत्रकार सम्मेलन गरी उम्मेद्वारी फिर्ता लिएको जानकारी दिनुभएको हो। यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेद्वारी दर्ताको अन्तिम समयमा उहाँले सभापतिमा उम्मेद्वारी दर्ता गराउनु भएको थियो। उहाँले कंग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगन कुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आउनु भएको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421474।

0: कबू का पी रही था, कबू पेंसिल रही था, कबू झोले फटा का आज था, कहा कना हो बाबा फिर उस बाटी गटिलो ठाव से झोला आन लसे तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंग वो तो कहा टीकापुर में रलक रख गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आन लाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटिन ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी ही जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223।
3: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
4: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
4: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक
5: सत्कार मेडिकल सेवा का खास सेवाहरू ओपीडी सेवा भिडियो एक्सरे सेवा एक्सरे सेवा ल्याब अर्थात प्रयोगशाला सेवा ईसीजी सेवा मेडिकल सेवा ईएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98484-27359
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर भक्त राजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भनेदेखि सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-0204
13: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई 2,00,000 प्रविधि सहयोग गर्ने भएको छ यस्तै महिला उद्यमी समूहलाई 3,00,000 प्रविधिमा सहयोग गर्ने भनेको छ महिला उद्यमशीलता विकास वित्तीय पहुँच टेवा पुँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको बताएको छ खोज खबरमा अब पालो जनावासको हिजो आज अस्तिसम्म भएको वर्षाले धानबाली र तरकारी खेतीमा केही क्षति भएको छ हावाहुरी सहित आएको वर्षाले किसानलाई घाटा भएको छ आजको जनाज हामीले केही किसानलाई वर्षाले कस्तो क्षति भएको छ भनी सोधेका छौं
14: राधिका चौधरी टिकापुर नौचुङ्गा खुर्सानी रोपिसकेका थियौं गोभी रोपेका छौं अब पुरा पानी भरेर सब अब त्यो पानीले मर्ने जस्तो भइसक्यो धान पुरा सुकिसक्यो पाकेको रब्बी अब काट्नै मिलिरहेको छैन अब कति दिन गुल्नु पर्छ त्यो काटेको पनि पुरा गाडा गाडामा पानी भरिसक्यो अब त्यो त जाम्ने सम्भावना भएको पावर टिलरबाट रिफर फिट गरेर काटेको धान पुरा गाह्रामा पानी तल माथि माथि धान छ अब त्यो पानी सुक्छ पुरा माटोमा चिप्किन्छ पुरा त्यो जामिहाल्छ 10 कट्ठा जति त त्यतिकै काटेको थियौँ 10 कट्ठा भित्र राखिसक्यौँ त्यो त केही फरक पर्दैन 10 कट्ठा जति त्यतिकै छ काट काट्न बाँकी छ, अब के गर्ने, यस्तोमा पानी आएर अब कम्पेनीले पनि जान सक्दैन, रिफर क्याटरले काट्यो भने रिफरले काट्न सक्दैन, अब त्यो त्यत्तिकै छ, एकदम गाह्रो छ किसानलाई त। बेच्न गयो भने व्यापारीहरूले रेटै लिन्नन्, अब उनीहरू भिजेको धान हो भन्छन्, किसानलाई अब दुई क्विन्टल धान बेचेर पनि एक क्विन्टल डेपी आउने जस्तो छैन, किसानलाई धेरै घाटा छ।
15: मेरो नाम टिकाराम थारू, वडा नम्बर 7 गाउँ प्रतिपुर। धानमा त पुरै पानी जमेर अब घाँटी समाएपछि धान जम्ने पनि सम्भावना धेरै छ। बारीमा त पुरै पानी पानी छ, मेरो घरनिर त पुरै तरकारी डुबिएको, भेर्ना त मेरो लगभग 4,000 भेर्ना खतम भएको, अब छोपे थिएन, 2 कट्ठा जति लगाएछु अहिले भर्खर, अझै लगाउनु बाँकी छ। पुरै पानी छ त यो मल्चिङ बिछाए थिए, मल्चिङसम्म पानी छ पुरै। धान बिघा मेरो 5 बिघा छ, पुरै त छैन, अब आधा जति हावा हुर्याएर पुरै झलाइदियो, उम्रिन्छ अब, बर्खा भन्दा त अहिले धेरै पानी आउँछ।
16: मेरो नाम सीता चौधरी हो, टिकापुरा बन्दाङ। सब खेती त खल्लाको धान खेती भइदियो होइन, त्यो जानिसक्यो खल्लाको धान, अलि काटेछ अझै छ धेरै, अलि 2 बिघा जति छ, अझै सबै पाकिसक्यो, काटेको धान अलि त्यो डाइसक्यो, खल्लाको धान पानी जाना छ, त्यो परेको छ, त्यो पनि जानिसक्यो त्यो पानीमा सबै ढलेको धान, त्यही गर्ने अब खल्लाको धान त पाउने हो कि पाउने छैन त्यो थाहा छैन, अब घाटा लाग्छ। तरकारी पनि रोपेको छैन, सबै पानी पानी मात्रै छ, बिउ पनि सबै बिग्रिसक्यो, पानी गर्दा यसो भइगयो, पानी धेरै घाटा पर्छ। धान त हाम्रो 3-4 बिघा जति छ, तरकारी रोपेको छैन, त्यो रोप्ने रेडी भएको थियो अनि सबै पानी छ त्यसमा पनि।
17: राम प्रसाद चौकीका पुनर्पालिवार नम्बर 8 बनगाउँ। विगत 2 दिनदेखि पानी परिरहेको छ, यसमा धान बाली यति चिरिरहेको छ, किसानहरू धान काट्दैछन् र काटिरहेछन् पनि, र धान यति जोरले के अरे भिजिसकेको छ, विगत के अरे 2-4 दिन 1-6-7 दिन अगाडि पनि ठुलो पानी बढ्छ भनेर किसानहरू त्यो धान काट्न सकेका थिएनन्। फेरि पानी रोकिसकेपछि फेरि पानी तुरन्त चाहिँ पानी पर्न थालेपछि किसानहरू धान काटिरहेका थिए, त्यसमा चाहिँ किसान यति मार्कामा छन् अहिले, किसानहरू धानै उठाउन सकेको अवस्था पनि छैन, किसानहरू काटेको धान पनि उठाउन नसकेर पानी चाहिँ त्यस्तै भिजिरहेछ धानहरू। सरकारी खेतीको लागि पनि पुरै पानी खेतमा जमेर टमाटर काउली बन्डा यति नोक्सान गरिरहेको छ अहिले, त्यही भएर किसानहरू यति नै मार्कामा छन् अहिले।
13: यस्तै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। पश्चिमी न्यूनचापी प्रणाली र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुँदै भोलिसम्म पानी पर्ने हुँदा धान नकाट्न मौसम विभागको किसानलाई आग्रह। टिकापुरमा महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागिताका लागि वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयमा छलफल। दलित महिलाको विकासका लागि तालिम सञ्चालन गर्ने प्रतिबद्धता। कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरू। लगातार 8 पटक 4 GPA हासिल गर्दै टिकापुरका प्रवेश रावलको उत्कृष्टता। र कंग्रेस महाधिवेशनको निर्वाचन आज, सभापतिका उम्मेद्वार राठौरद्वारा उम्मेद्वारी फिर्ता। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
6: कामदार आवश्यकता सम्बन्धी सूचना।
7: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
6: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
8: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
9: बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
10: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
9: अनि दिदी, तर कहाँ किन्ने?
10: कहाँ किन्नु नि, यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
9: त्यहाँ के छ र त्यस्तो?
10: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, टिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
9: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ। एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पुजिआर मेडिकल भएको घर। सञ्चालक गणेश साहु, फोन नम्बर 98 22 83 10 54।
11: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 52 97 039 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

मुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम को प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 22 गते बिहीबार, तदनुसार अक्टोबर 8 तारीक सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आफ्नो निर्णयमा दृढ़ रहनुपर्ने परिस्थिति आउला, कसैको दबावमा परेर बाचा नगर्नुहोला। वृष राशि हुनेहरूको लागि घरमा पाहुना आउने वा आतिथ्यताको प्रसंग बढ़नेछ, भान्सा वा घरैसी व्यवस्थामा तपाईँको रुचि बढ़नेछ। मिथुन राशि हुनेहरूको लागि बोलेको कुरा चाँडै अरूको ध्यानमा जानेछ, आफ्नो ज्ञान प्रयोग गरेर एउटा जटिल कुरा सरल बनाउन सक्नुहुनेछ। कर्कट राशि हुनेहरूको लागि एक्लै बसेर सोच्नुपर्ने निजी विषयले प्राथमिकता पाउनेछ, पुरानो बोझ बिस्तारै पन्छाउने मनस्थिति बन्नेछ। सिंह राशि हुनेहरूको लागि समूहमा तपाईँको नेतृत्व खोजिनेछ, अरूलाई निर्देशन दिनुभन्दा काम बाँडेर बढ्दा राम्रो हुनेछ। कन्या राशि हुनेहरूको लागि कागजी विवरण भन्दा व्यावहारिक पक्षमा ध्यान दिनुपर्नेछ, पढ़ाई वा तालिम सिकेको कुरा तुरन्त प्रयोग गर्न सकिनेछ। तुला राशि हुनेहरूको लागि मनोरञ्जन वा घुमघामका लागि समय निकाल्ने इच्छा जाग्नेछ, कुनै समारोहमा भेटिएको व्यक्तिसँग राम्रो मित्रता बन्न सक्छ। वृश्चिक राशि हुनेहरूको लागि घरभित्रको एउटा बिग्रिएको कुरा मरमत गर्ने वा सुधार्ने प्रसंग आउला, आर्थिक विषयमा गोप्य कुरा सबैसँग बाँड्नु उचित हुँदैन। धनुराशि हुनेहरूको लागि यात्रा गर्दा बाटोमा भेटिएको जानकारीले आगामी कामबारे सोच बदल्न सक्छ, व्यापारमा बाहिरी निकाय मानिससँग सम्पर्क बढ़ाउने आवश्यकता देखिनेछ। मकर राशि हुनेहरूको लागि अरूका साना काममा अल्झिँदा मुख्य जिम्मेवारी पछाडि नपार्नुहोस्, आएको केही हिस्सा अलग गरी राख्ने निर्णय लाभदायक हुनेछ। कुम्भ राशि हुनेहरूको लागि लामो समयदेखि नभेटेको व्यक्तिसँग पुनः कुराकानी हुन सक्छ, मनोरञ्जन भन्दा ज्ञान दिने गतिविधिमा समय लगानी गर्नु उपयोगी हुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि कुनै पुरानो रुचि फेरि जाग्नेछ, त्यसले दिनलाई रमाइलो बनाउनेछ, घरमा शान्त वातावरण खोज्ने चाहना बढ़नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 0915612555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 33 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 35 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्लेटफर्म सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: नेपालको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
2: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
1: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
2: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै ग्रहदशा पनि हेरिन्छ नि।
0: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 98484-33456।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
7: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
8: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड़न छोड़ी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
7: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा उडा अध्यक्षको फोन नम्बर 98484-40598 सम्पर्क गरौं।
8: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टिकापुर कैलाली।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आरती ब्युटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुन मगरको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर, टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी कृषि विकास शाखाले किसानलाई प्रोत्साहन गर्न कस्ता कार्यमा प्राथमिकता दिइरहेको छ भने कृषि विकास शाखा प्रमुख टोप बहादुर विष्टसँग गरिएको कुराकानी र केही सन्देश प्रस्तुत गर्नेछौ। टीकापुर नगरपालिका कृषि विकास शाखामा यस वर्ष 50 लाख बजेट रहेको छ। 30 लाख सशर्त र 20 लाख पालिकाको बजेट कार्यान्वयनमा लगिने भएको छ। पालिकाले यस वर्ष किसानलाई प्रोत्साहनदेखि प्राविधिक ज्ञान दिनेसम्मका कार्यक्रम गर्ने भएको छ। यस वर्ष च्याउ खेती, आईपीएम कृषक पाठशाला सञ्चालन, तरकारी पकेट विकास, किसान सूचीकरण, उन्नत जातको बिउमा प्रोत्साहन जस्ता कार्य गर्ने भएको छ। आजको कार्यक्रममा कृषि विकास शाखा प्रमुख टोप बहादुर विष्टसँग सहकर्मी दुर्गादेव कोटाले कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँगको कुराकानी।
1: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: टीकापुर नगरपालिकाको कृषि शाखाले मुख्य रूपमा अहिले के काम गर्दै आएको छ?
2: टीकापुर नगरपालिका कृषि विकास शाखाले अहिले चाहिँ हाम्रो आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हामीले कार्यक्रमलाई अगाडि बढाएका छौँ। कृषि विकास शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूलाई र केही कार्यक्रमहरू अब हाम्रो विविध कारणले गर्दा टीकापुरको विविध समस्या सबैलाई थाहा नै छ, त्यस कारणले गर्दा हामी केही समय अलिकति ढिलो पनि भयो। तथापि हामीले अहिले चाहिँ तत्काल हामीले कृषिलाई कतिपय एकदमै सिजनमा उपयुक्त समयमा नै हामीले कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले हामीले अहिले तत्कालको लागि कृषि विकास शाखा अन्तर्गत र विभिन्न 1-9 नम्बर वडाका चाहिँ आर्थिक विकास अन्तर्गत कृषिसँग सम्बन्धित कार्यक्रमहरूलाई सूचना प्रकाशन गरेर माग संकलन गर्ने कामहरू गरेका छौँ। जस्तै हाम्रो यो कृषिको उसमा अहिले गहुँ खेती प्रबन्धनका कार्यक्रमहरू, च्याउ खेती प्रबन्धन कार्यक्रमहरू र आलु खेती प्रबन्धन कार्यक्रमलाई, यो 3 कार्यक्रमलाई विशेष हामीले चाहिँ प्राथमिकता दिएर समयलाई चाहिँ किसानको बेलैमा यो कार्यक्रम चाहिँ सञ्चालन र यसको चाहिँ प्रभावकारिता राम्रो होस् भन्नको लागि हामीले चाहिँ यो कार्यक्रमलाई सञ्चालनको लागि अहिले सूचना प्रकाशन गर्ने कामहरू गरेका छौँ। र त्यो सँगसँगै हामीले अहिले एकदमै प्राथमिकताका साथ कृषि विकास शाखासँग जोडिएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले र कृषि विकास मन्त्रालयको परिपत्र अनुसार किसान सूचीकरणको कामलाई पनि हामीले अहिले चाहिँ कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेका छौँ। र त्यो सँगसँगै पछिल्लो समय असाध्यै खट्किएको विषय रासायनिक मलको वितरणको विषय हो। यो विषयमा पनि टीकापुर नगरपालिकामा 1-9 नम्बर वडासम्म सम्मान रूपमा किसानहरूलाई आएको रासायनिक मल, प्रदेश सरकारले हामीलाई कोटा निर्धारण गरेको रासायनिक मललाई सबै किसानहरूको पहुँच हुने गरी समान रूपमा वितरण हुने गरी के कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले अहिले छलफल अगाडि बढाएका छौँ।
1: यहाँले भन्नुभयो नि अब केही कामहरू चाहिँ ढिलो हुन सक्ने भएकाले सूचना गरेका छौँ भन्नुभयो। जस्तो अब यो समयमा खास किसानलाई प्राथमिकता दिनुपर्ने विषयहरू चाहिँ के हो?
2: जस्तो अहिले प्राथमिकताको विषयमा के हो भने खास गरी व्यावसायिक किसानहरूले आफ्नो व्यवसाय गरेर त्यो व्यवसायबाट अलिकति बढी नाफा र सन्तुष्ट भयो भने अनि बल्ल त्यो व्यवसाय टिक्छ र अरू मान्छेहरू पनि, अरू कृषकहरू, अरू युवाहरू पनि कृषितर्फ आकर्षित हुने अवस्था हो। यसमा मैले भन्न खोजेको के त भन्दा हामीले उपयुक्त सिजनमा वा सिजनभन्दा केही अलिकति तलमाथि गरेर हामीले कृषिका वस्तुहरू उत्पादन गर्न सक्यौँ भने त्यसले भाउ पाउने र त्यसले समय पनि अनुकूलता हुने हिसाबले हामीले कार्यक्रमहरू अगाडि बढाउनु पर्ने हुन्छ। जस्तै धेरै ठाउँमा पनि कतिपय गुनासोको विषय आउँछ, सरकारी कार्यालयहरूको कामहरू ढिलासुस्ती हुने, जस्तै गाउँको बिउहरू अरूले बाँडेर वा किसानले उम्रिसकेपछि गाउँको बिउ बाँड्ने कामहरू सुरु हुने, यी कुछ यावत कुराहरू जुन सरकारी तौरबाट ढिलासुस्तीका विषयहरू किसानबाट गुनासो आउने गरेका छन्, यसलाई अझै गुनासो नआउने गरिकन हामीले जस्तै गाउँको बिउहरूलाई उपयुक्त समयमा हामीले यो चाहिँ एकदमै कार्तिकको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म हामीले किसानलाई दिइसक्यौँ भने उहाँहरूले चाहिँ यसलाई गाउँलाई चाहिँ छर्ने कुराहरू, गाउँ रोप्ने कुराहरू सहज हुने भयो। त्यसै गरी जस्तै च्याउ खेतीको कुराहरूमा हाम्रो असाध्यै यो कन्या च्याउलाई चाहिँ के हुन्छ त भन्दा तापक्रमले बढी प्रभाव पार्छ, त्यस कारणले गर्दाखेरि यो तापक्रमलाई उपयुक्त ठानेर हामीले दशैं भन्दा अगाडि नै यो च्याउको बिउ बाँड्न सक्यौँ भने पनि किसानहरूलाई उपयुक्त यो यसबाट लाभ हुने र अर्को कुरा चाहिँ अब हाम्रो तिहारमा च्याउको खपत पनि बढी हुने भएको हुँदाखेरि त्यसबाट नै आमदानी हुने अवस्था भएर अर्को साथै चाहिँ हाम्रो आलुको कुरा छ। आलुमा चाहिँ के छ भने पछिल्लो समय तपाईँको चाहिँ पहिला अलिकति ढिलो लाउँदा पनि आलुहरू हुने अवस्था थियो भने अहिले जलवायु परिवर्तनले गर्दाखेरि हामीले अलिकति अगाडि चाहिँ ल्याउनु पर्ने अवस्था देखिया छ। त्यो किन त भन्दा अलिक लेट गर्ने बित्तिकै यो शीतलहरको अवस्थाले गर्दा बढी डडुवाहरू देखिने र रोग किराहरूको समस्या प्रकोप हुने हुँदाखेरि केही समय अलिकति हामीले वातावरण अनुकूलित हुने अवस्थामा चाहिँ जानु पर्दाखेरि केही समय अलिकति चाँडो पनि रोप्नु पर्ने अवस्था आउँदाखेरि यी तीनटै कार्यक्रम हामीसँग जोडिएको भएको कारणले गर्दा हामीले यी कार्यक्रमलाई अलिकति प्राथमिकता साथ यति बेला किसानले एकदम ध्यान पुर्याउनु पर्ने र यो बेला चाहिँ सिजन चाहिँ छोप्नु पर्ने अवस्थाका बालीहरू हुन्।
1: किसानका लागि प्राथमिकतामा राखिएका मुख्य बालीहरू के हुन् त खास अब यो क्षेत्रलाई हेर्दाखेरि?
2: किसानलाई प्राथमिकता राख्ने कुराको बालीका हिसाबले त धेरै छन् तर हाम्रो स्थानीय तहमा शाखामा बजेटका कुराहरू छन् खास गरिकन र पछिल्लो समय हामी शाखाको बजेट मात्रै पर्याप्त यो ठाउँको किसानको लागि होइन हामीसँग राष्ट्रिय गोरुको आयोजना रानी जन्मा कुलदेशी आयोजना कृषि कार्यक्रम कानून निकायको राम्रो कम्पाउन्ड कम्पोनेन्ट चलिरहेको छ राम्रो अनुदानको अवस्थामा र त्यसपछि प्रदेश सरकारले पनि कृषिमा नै ज्ञान केन्द्र मार्फत कार्यक्रमहरू लन्च गरेर कार्यक्रम सञ्चालन गरिरहेको अवस्था हो। त्यसो हुँदाखेरि अब हामी त टिकापुर भन्ने बित्तिकै केरासँग जोडिएको हुँदाखेरि यो टिकापुरमा केराले नै किसानको पहिचान बनाएको हुँदा यसमा व्यावसायिक रूपमा सबभन्दा राम्रो भनेको त र किसान अहिले बढी पछिल्लो समय लागिरहेको अवस्थामा चाहिँ प्राथमिकता बालीको हिसाबमा केरा हुन सक्छ र अहिले राजापुरमा चाहिँ सुगर मिल भन्ने हिसाबले चाहिँ अलिकति लागत कस्टको हिसाबले र बेलैमा भुक्तानी हुने अवस्था भयो भने उखु खेतीको अवस्था छ र त्यसै गरेर हामी अहिले पछिल्लो समय असाध्यै मैले चाहिँ यहाँ देखेको टिकाउन के हुनुहुन्छ भने व्यावसायिक तरकारी खेतीको कुरामा गर्दाखेरि हामी इन्डियामा आयात हुने तरकारीहरू धेरै अहिले यो अवस्थामा यो सरकारले रोकिसके पछाडि र अर्को चाहिँ हामीले ठूलो तरकारीलाई खपत गर्ने हामी नजिकै कहाँसँग जोडिन्छौँ भन्दा कर्णाली प्रदेशको सुर्खेतसँग जोडिन्छौँ। यो जुन हामी चिसामानी कोरिडोरबाट निस्क्यौँ भने त्यहाँ असाध्यै धेरै तरकारीहरू यहाँ चाहिँ अहिले कहाँ जान्छ त भन्दा त्यहीँ जाने अवस्था हुँदो रहेछ र त्यहाँ एकदमै राम्रो भाउ पाउने अवस्था हुँदो रहेछ। जस्तै सिजनल अफ सिजनल तरकारीहरूका कुराहरू पनि छन् यहाँ र यसै गरेर अब तपाईँको चाहिँ अब खाद्यान्न बालीमा पनि राम्रो छ यता चाहिँ अहिले खास गरी कोल्ड स्टोर त अब यो वर्ष सञ्चालनमा आउँछ भन्ने चाहिँ राई जमराले यसलाई चाहिँ अब अन्तिम रूप दिइरहेको छ र त्यो सँगसँगै अब आलुको पनि के हो त भन्दा एउटा बिउ उत्पादन गरेर कोल्ड स्टोरमा स्टोरेज गरेर बेच्ने कुरा छ। अर्को आलुको के हुन्छ त भन्दा हामी सबैले अनुभव गरेको कुरा आलु खन्ने सिजनमा यानि कि माघ फागुनतिर हामी यहाँ 15-20 रुपियाँ किलो पनि फालाफाला आलुको हुने अवस्था हुने ठ्याक्कै हिजो आज आउँदाखेरि हामीले चाहिँ 40-50 रुपियाँ भन्दा टी आलुको खाने खाले पनि नपाउने अवस्था हुँदा हामीलाई यसले के गरिदिन्छ भन्दा भ्याल्यु चेनमा अलिकति यहाँ कोल्ड स्टोरमा 4-5 महिना हामीले होल्ड गर्न सक्ने अवस्था यदि हुने हो भने त किसानले असाध्यै राम्रो भाउ पाउने अवस्था र यहाँ उत्पादन भएको क्वालिटीको बिउलाई यहीँ संरक्षण गर्ने कुराहरू र त्यो सँगसँगै पछिल्लो समय आलुको तपाईँको बजारीकरणमा चाहिँ तपाईँको चिप्सहरूमा अरूहरूमा पनि जाने हुँदाखेरि आलुको पनि असाध्यै सम्भावना राम्रो र आलुको सम्भावना राम्रो कहाँनिर जोडिन्छ त भन्दा आलुको लगतै बसन्त मकै जाँदा गर्न सकिन्छ। त्यो गरेर त्यो बाली रोटेसनकोमा पनि क्रप रोटेसनको हिसाबले पनि तपाईँको एकदमै यो बाली सघनता चाहिँ 3 बाली लिन सक्ने अवस्था देखिन्छ। गहुँ लाउने बित्तिकै हामीले त्यो मकै रोप्न सक्दैनौँ बसन्त मकै, तर आलु चाहिँ हार्भेस्ट गर्ने बित्तिकै बसन्त मकै लिन सक्छ। त्यसो हेर्दा पनि आलुको पनि तपाईँले भने जस्तै आलुको पनि राम्रो सम्भाव्यता र यो क्षेत्र हो भन्ने चाहिँ लाग्छ।
1: अब यो कृषि क्षेत्रमा छुट्याएको बजेटको यहाँले स्रोत थोरै छ भन्नुभयो, पालिकासँग स्रोत थोरै अब त्यो खालको समस्याहरू पनि छ। जस्तो अब यो छुट्याइएको बजेट र खर्चको हिसाब हेर्दाखेरि यो वर्ष चाहिँ कस्तो छ?
2: टिकाहरूमा खास गरी हामीले कृषि विकास शाखालाई दिएको सिलिङ अनुसार र म आउनुभन्दा अगाडि कार्यक्रम यो स्वीकृत हाम्रो सभाबाट भइसकेको थियो, खालि यसो कार्यादेश दिने कुराहरू मात्रै सञ्चालनको कार्यादेशको कुरा मात्रै रहेको थियो। त्यसो हुँदाखेरि तर भलै चाहिँ 20 लाख भए पनि टिकापुर नगरपालिकाको कृषि विकास शाखाले आर्थिक विकाससँग जोडिएर कार्यक्रम बनाउँदै गर्दाखेरि पछिल्लो समय स्थानीय तहको कार्यक्रमको हिसाबले पनि एलजी पासको जुन छ त्यसलाई मध्यनजर गरेर र धेरै कुराहरूलाई सम्बोधन हुने गरिकन कार्यक्रम उपयुक्त नै बनाएको छ। त्यो 20 लाखकै दायरा भए पनि जस्तो तपाईँको थोरै जग्गा भएका किसानहरूको लागि छोटो समयमा च्याउ खेती प्रवर्धन कार्यक्रमहरू भयो र रासायनिक मल विषादीको असरलाई न्यूनीकरण गर्ने हिसाबले र चेतनाको हिसाबले आइपीएम कृषक पाठशालाहरू सञ्चालन गर्ने कुराहरू भयो र अर्को कुरा चाहिँ तपाईँको हामीलेसँग सशस्त्र अनुदानतर्फ चाहिँ तरकारीको पकेटहरू सञ्चालन गर्ने कुरा, त्यसपछि गएर तपाईँको उन्नत अहिले गहुँको बिउहरू चाहिँ छ, अहिले हामीले सूचना पनि प्रसारण गरेका छौँ जो यो 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण कार्यक्रमहरू छ। त्यसै गरी हाम्रो रैथाने बाली खास गरिकन आलु उत्पादन भए पनि हामीले रैथाने बालीलाई संरक्षण गर्ने हिसाबले जैव विविधता संरक्षणको हिसाबले पनि हाम्रो यहाँको रैथाने आलु थारू आलुलाई चाहिँ प्रवर्धन कार्यक्रमहरू छ। र अर्को चाहिँ खास गरी के छ भने एउटा स्पेसल एउटा चाहिँ उत्पादन के हुने त के गर्ने भन्ने विषयमा पनि हामीले यो कार्यक्रम प्र्याक्टिस गर्ने अभ्यास गर्ने हिसाबले ठूलो बजेट नभए पनि एकवटा एक उत्पादन कार्यक्रम कार्यक्रमहरूलाई अगाडि बढाउने भन्ने छ र त्यो सँगसँगै पछिल्लो समय असाध्यै राम्रो नगदे बालीको हिसाबमा जस्तै भइरहेको जस्तै बसन्ते मकै प्रवर्धन कार्यक्रमहरू भयो र त्यो सँगसँगै हामीसँग चाहिँ रोग किराको लागि चाहिँ आकस्मिक बाली संरक्षण सेवा भनेर चाहिँ थोरै हामीले चाहिँ यो आकस्मिक रोग किरा बाली संरक्षण भनेर रोग किराको लागि चाहिँ त्यो विषादीहरूलाई चाहिँ हामीले चाहिँ किसानलाई सम्बोधन गर्ने कुराहरू छ र त्यसपछि गएर कृषि सहकारीहरूलाई जुन बिउ उत्पादन गरिरहेका र कृषि क्षेत्रमा लागेका सहकारीहरूलाई केही प्रविधि चाहिँ हामीले सहयोग गर्ने भन्ने चाहिँ कार्यक्रम राखेको छ र त्यसपछि गएर किसानहरूलाई नव प्रवर्धन सम्बन्धीको केही नयाँ तालिमहरू नयाँ प्रविधि सम्बन्धीको तालिमहरू चाहिँ छ र त्यस सँगसँगै चैते धानको कार्यक्रमहरू छ हरियो मल जस्तै रासायनिक मललाई चाहिँ न्यूनीकरण गर्ने हिसाबले यो हामीले चाहिँ हरियो मल प्रवर्धन ढैँचालाई चाहिँ पनि हामीले चाहिँ हरियो मलको रूपमा प्रयोग गर्ने हिसाबले कार्यक्रम छ र त्यो सँगसँगै महत्वपूर्ण कार्यक्रम यो वर्ष चाहिँ सशस्त्र अनुदानमा पनि छ र पालिकाले पनि अलिकति खट्केको विषय छ किसान सूचीकरण कामलाई चाहिँ यो वर्ष सक्ने गरेर चाहिँ नौवटै वडामा चाहिँ लाग्ने भन्ने चाहिँ हिसाबले हामीले चाहिँ तयारी गरेका छौँ। यिनै कार्यक्रमहरूलाई हामीले स्वीकृत गरेर र यिनै कार्यक्रमहरूलाई चाहिँ प्राथमिकताकरण चाहिँ समय अनुसार हामीले अगाडि बढाएका छौँ।
1: जस्तो यहाँले कुरा गर्दाखेरि चाहिँ जस्तो तरकारी खेतीमा यदि किसानले मेहनत गर्ने हो अथवा चाहिँ सिजन भन्दा पहिले उत्पादन गर्ने हो भने बजारको राम्रो सम्भावना छ,
2: असाध्यै राम्रो सम्भावना छ। जस्तो चाहिँ तपाईँको उत्पादनको तौर तरिकाहरू अनि मार्केटलाई म्यानेज गरेर तरकारी उत्पादन गर्ने हो भने बजारलाई हेरेर उत्पादन गर्ने हो भने र अर्को हामी यहाँको किसानहरूको लागि त असाध्यै राम्रो राष्ट्रिय गौरवको आयोजना राइन्जमा राम्रो अनुदानको व्यवस्था भएको कारणले गर्दाखेरि यहाँ क्षेत्रमा चाहिँ युवाहरू र यहाँको किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती यदि गर्ने हो भने राम्रो आमदानी लिन सकिने अवस्था छ। जस्तै म 7 वर्ष करिब जानकी गाउँपालिकामा बस्दै गर्दा त्यहाँ चाहिँ म 76 सालमा जाँदाखेरि त्यहाँको अहिले तपाईँले पनि सुन्नु भएको छ धेरै कृषकहरूलाई जानकार छ खपतोड कृषि फर्म नारायण जोशी भाइको त्यो म जानकीमा जाँदै गर्दाखेरि कृषि शाखामा विदेशबाट मलेसियाबाट फर्केर मसँग भेटेर उहाँको कुराकानी भएको चाहिँ मलाई याद छ र त्यसपछि हामीले सामान्य नै सहयोग गरेर उहाँलाई अगाडि बढाउँदा अहिले चाहिँ उहाँको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाइसकेको अवस्था छ। असाध्यै सफल फर्म छ खपतड कृषि फर्म। त्यसो भएको हुँदाखेरि हामीले ती फर्महरूलाई हेरेर पनि यहाँको अवस्थामा असाध्यै राम्रो छ किसानहरूको लागि चाहिँ। अहिले हामी हाडुजारतिर हेर्दा पनि किनेर खाने मान्छेहरू त्यो मार्केटको अवस्था हेर्दाखेरि पनि तरकारीको असाध्यै राम्रो चाहिँ खपत हुने अवस्था र किसानहरूलाई पनि उत्पादनमा चाहिँ केही अनुदानको सब्सिडी भएको हिसाबले चाहिँ उत्पादन गर्ने हिसाबमा पनि राम्रो भएको कारणले गर्दा म असाध्यै राम्रो चाहिँ यहाँ चाहिँ मौसमी तथा बेमौसमी तरकारी खेतीको कृषकहरूलाई राम्रो यहाँको अवस्था देख्छु अहिले।
1: यहाँहरूले यस वर्ष पनि छ किसानलाई जस्तो मल औजार जस्तो सहयोग गर्ने कार्यक्रमहरू यो वर्ष पनि छ, विगतमा पनि यहाँहरूले गर्दै आउनु भएको छ र रानी चमराले पनि गरिरहेको छ। यो खास गरी यो बिउ मल औजार जस्ता कृषि सामग्रीमा पालिकाले विगतमा चाहिँ एकदम मेसिनरी सामान त्यस्तो यस्तो दिएको छ होइन, अब चाहिँ कस्तो खालको सहयोग गर्न आवश्यक छ जस्तो लाग्छ यहाँलाई?
2: खास गरिकन किसानहरूलाई मेसिनरीमा शुरूआत गर्ने किसानहरूको लागि के गर्न सकिन्छ, साना किसानको लागि कुन मेसिनरीमा लैजाँदा सजिलो हुन्छ र ठूला किसानहरूको लागि चाहिँ कस्तो खालको हुनसक्छ भन्ने कुरा भयो। हामी कहाँ अस्ति एकजना यस्तो किसान आउनुभयो, यो पावर टिलर स्प्रे ट्याङ्की हजारी यी मेसिनरीहरू हुन् भन्ने किसिमले बाँड्ने हिसाबले चाहिँ हुँदैन भनेपछि उहाँले के चाहियो त भनेर मैले सोध्दा उहाँले के भन्नुभयो भने व्यावसायिकमा ठूलो लार्ज स्केलमा टिकाहरूमा केरा खेती छ अनि यो पछिल्लो समय लेबरहरू नपाउने पाएको लेबरहरूलाई पनि रासायनिक विषादीहरू छर्दा असाध्य असर देखेको अवस्थाले गर्दा एउटा ड्रोन चाहिने थियो भन्नु कति पर्छ त भन्दा 20-22 लाख रुपियाँ पर्छ भन्ने कुरा गर्नुभयो कि भन्नु खोजेको किसानहरूको व्यावसायिक किसानको अवस्था हेरेर मेसिनरी चाहिन्छ भन्ने हो। किन त भन्दा लागत कष्ट त घटाउनु पर्नेछ हामीले, हामीसँग पछिल्लो समय काम गर्ने कामदारहरूको संख्या पनि घट्दै गएको अवस्था छ एउटा, अर्को चाहिँ कामदार लेबर कस्ट चाहिँ बढ्ने बित्तिकै कृषकको चाहिँ लागत कष्ट बढ्यो, लागत कष्ट बढ्ने बित्तिकै तरकारी महँगोमा बेच्नुपर्ने वा घाटा हुने अवस्था चाहिँ देखिन्छ। लागत कष्ट घटाउने भनेको सबभन्दा राम्रो उपाय भनेको मेसिनरी हो। अब मेसिनरी प्रयोगमा साना किसानहरूको लागि त्यति धेरै मेसिनरी प्रयोग गर्नुपर्छ भन्ने छैन, किनभने पछिल्लो समय तपाईँहरूले हामी सबैले देखेको अवस्था छ पावर टिलरले गर्दा पशुपालन सबै सकियो, त्यस कारणले गर्दाखेरि हामीले कतिपय यो पशुपालन सकिने बित्तिकै मलको अवस्था सकियो, त्यसो हुँदाखेरि माटोको अवस्था पनि एकतिर त्यो चुनौतीको विषय छँदैछ। तथापि व्यावसायिक रूपमा लागेका किसानहरूको लागि ठूलो क्षेत्रफलमा गर्ने किसानहरूको लागि चाहिँ तपाईँको लागत कष्ट घटाउने हिसाबले चाहिँ किसानको अवस्था हेरेर व्यवसाय किसानको अवस्था हेरेर हामीले मेसिनरीमा जानुपर्छ भन्ने हो। जस्तै पछिल्लो समय मेसिनहरू हामी धान 1 बिघा काट्दा कति धेरै लेबरहरू लाग्ने टाइम लाग्ने अवस्था हुन्थ्यो, अहिले धान काट्ने मेसिनहरू कम्बाइनरहरू हार्भेस्टरहरू राम्रो आएको छ, त्यसै गरेर पावर टिलरहरूको कुरा छ होइन, त्यसै गरेर तपाईँको अहिले मकैको कर्न सेलरहरू अनि मकै रोप्ने मेसिनहरू लगायतको धेरै मेसिनहरू छन् र किसानको अवस्था र किसानहरू ठुलो सानो र मझौला किसानहरूलाई हेरेर हामी ती मेसिनहरूमा जाँदा चाहिँ उपयुक्त देखिन्छ भन्ने लाग्छ।
1: यहाँले एउटा वडा एउटा कृषि बाली उत्पादन कार्यक्रमको पनि योजना बनाउनु भएको छ यो वर्ष होइन, कृषि प्राविधिक सेवा चाहिँ किसानको खेतसम्मै पुग्नुपर्छ भन्ने छ नि त स्थानीय पालिकाको खास उद्देश्य, त्यो चाहिँ गर्न सकिएको छ कि छैन, यति थोरै बजेटमा त्यो सम्भव छ कि?
2: यो के छ भने संघीय सरकारको अवधारणा अनुसार राष्ट्रिय कृषि नीति 83 को अवधारणा अनुसार चाहिँ के भएको छ भने कमसेकम हामीले थोर थोरै सबैतिर उत्पादन गर्नुभन्दा पनि पालिकाहरूले पनि कमसेकम आफ्नो पालिकामा सकभर पालिकाको एउटा उत्पादन राम्रो बनाउनु पर्यो, बृहत्तर उत्पादन बनाउनु पर्यो, त्यसको मार्केटिङ च्यानल सबै जोड्न सहज हुन्छ। त्यति भएन भने कमसेकम ओडामा एउटा उत्पादनको त पहिचान बनाउनु पर्यो भन्ने उद्देश्यले त्यो गरेको किसान पालिकाहरूलाई चाहिँ उहाँहरूको एलजी पासमा पनि नम्बरहरू हुने र अनुदानको पनि व्यवस्था हुने हिसाबले चाहिँ र यो प्र्याक्टिस पनि राम्रो भएको हुँदाखेरि यो एउटा एक प्राविधिक उत्पादनको कार्यक्रमलाई अगाडि बढाएको हो। तपाईँले भने जस्तै अब नेपालमा भलै तपाईँको एउटा प्राविधिक बराबर 12-13 हजार कृषकहरू उसको टाउकोमा आइपुग्छ किनभने प्राविधिकको एउटा चाहिँ संख्या कम हो होइन। पछिल्लो समय भलै चाहिँ तपाईँको स्थानीय तहमा कतिपय करार सेवामा लिएका प्राविधिकहरूले गर्दाखेरि यो संख्या अलिकति बढी हुन सक्छ र विशुद्ध स्थानीय तहको प्राविधिक भनेको किसानसँग नै जोडिने हो। जति हाम्रो स्थानीय तहको किसान प्राविधिकहरू किसानसँग जति जोडियो र काम गर्यो फिल्ड लेभलमा त्यति राम्रो हुने अवस्था पनि हो। टिकापुरको कन्टेक्स्टमा हामी 6 जना प्राविधिकहरू अहिले यहाँ टिकापुर नगरपालिका अन्तर्गत सेवामा छौँ र 3 जना स्थायी छौँ भने 3 जना करार सेवामा हुनुहुन्छ र उहाँहरूको चाहिँ अब अहिले चाहिँ स्पेसली हामी अहिले शाखाबाटै सेवा दिइरहेको अवस्था पनि छ र अब चाहिँ उहाँहरूलाई चाहिँ पुरानै कतिपय पहिला पनि उहाँहरू फिल्डमा हुनुहुन्थ्यो हामीले बरु 1 जनालाई 2-2 वडासम्म भए पनि केही दिन राउन्डिङ गरेर किसानसम्म चाहिँ पुग्ने गरिकन उहाँहरूलाई वडा व्यवस्थापन गरेर फिल्डमा परिचालन गर्ने हिसाबले पनि हामीले आर्थिक विकासमा कुरो उठाएर हाकिम साहबसम्म चाहिँ लैजाने भन्ने कुरा चाहिँ हामीले अगाडि बढाएका छौँ। तथापि अब एक प्राविधिकको हिसाबले त 9 वटा प्राविधिक चाहिने हो टिकापुरमा प्लस शाखा पनि हेर्नुपर्ने हुन्छ डकुमेन्टेसन कामको लागि तर त्यही पनि हामी लगभग 6 जना प्राविधिक हुँदाखेरि यसो रोटेसन गरेर गर्दै गर्दा प्राविधिक हिसाबले चाहिँ हामीले वडासम्म र किसानको आएको गुनासोहरूलाई र प्राविधिक सेवाहरूलाई चाहिँ हामीले व्यवस्थापन गर्न सकिरहेका छौँ।
1: पालिकामा कृषि उत्पादनको सम्भावना चाहिँ अब जस्तो अब यहाँ चाहिँ धान बालीको पनि त्यस्तै राम्रो सम्भावना छ, केरा खेतीको पनि यहाँले भनिसक्नुभयो, जस्तो उखु बालीको पनि सम्भावना भन्नुभयो, तरकारीमा पनि राम्रो छ, तर अब किसानले चाहिँ उत्पादन गरेको वस्तुको उचित बजार र मूल्यको कुरा छ नि, जुन समयभन्दा अगावै गर्नुभयो भने त पाउनुहुन्छ होइन, बजारको समस्या हुँदैन, त्यस्तो एकैचोटि समयमा चाहिँ मूल्य नपाउने समस्या छ नि।
2: यो त खास गरी के हुन्छ भने हामी सुरुमा सबैले उत्पादनतिर धेरै जोड दियौँ र उत्पादन गर्नुपर्छ भन्यौँ तर पछिल्लो समय उत्पादनले मात्रै गर्नुहोस् भनेर चाहिँ नहुने रहेछ, भएको उत्पादनलाई किसानले उचित मूल्य पाउने गरी बजार व्यवस्थापन पनि सँगै लैजानुपर्ने रहेछ भन्ने कुराहरू अहिले चाहिँ यो चाहिँ एकदमै खट्किएको विषय बनेको छ। यो चाहिँ खास गरिकन के हो त भन्दा उत्पादनलाई बजारसँग जोड्ने कुरामा मैले अघि नै भने लागत कस्ट एकदमै मिनिमाइज गर्नुपर्ने अवस्था छ र त्यसपछि चाहिँ हामीले बजारको च्यानललाई हेरेर उत्पादन गर्नुपर्ने अवस्था छ। मानव मैले तपाईँको चाहिँ 1 बिघामा काउली खेती गर्दैछु भने त्यो काउली खेती कुन ठाउँमा काउलीको अभाव हुन्छ र मूल्य पाउँछ र कहाँको बजारमा बेच्ने भन्ने कुरा हामीले मार्केटिङ प्लान चाहिँ किसान समक्ष लैजानुपर्छ। त्यसो गर्यो भने हामीले केही हदसम्म मार्केटलाई व्यवस्थापन गर्ने कुराहरू रहन सक्छ। जस्तै अस्ति मात्रै भर्खरै तपाईँहरूकोमा पनि मैले कता न्युजमा पनि हेरेर हामी कहाँ पनि आइपुग्नु भएको थियो, भलै उहाँ संगठित हिसाबले केरा महासंघ अन्तर्गत आउनु भएन, केही व्यक्तिगत किसानहरू हामीले अब केरा त लगायौं फल्यो तर केरा बेच्न सकेको अवस्था छैन, बिचुलियाले गर्दाखेरि हामीले भाउ नदिने अवस्थामा हामीले दुःख पायौं भन्ने खालको कुराहरू उहाँहरू गुनासो लिएर स्थानीय तहमा सम्बन्धित कृषि शाखामा पनि उहाँहरूले चाहिँ त्यो कुरा उठाउनु भएको थियो। र यसमा चाहिँ के छ भने खास गरिकन उहाँहरूको लागत कस्टको हिसाबले र उहाँहरूले महासंघ अन्तर्गत चाहिँ तपाईँको चाहिँ खास मार्केट कहाँ हो र कहाँ बेच्न सकिन्छ भन्ने कुरा किसानले फलाउनुभन्दा पहिला नै मार्केट च्यानल क्लियर गर्नुपर्छ भन्ने कुरा हो। जस्तो म तपाईँलाई यो मार्केटको विषयमा क्लियर चाहिँ कहाँनिर गरिदिन्छु भने त्यही खप्तड कृषि फर्मले म चाहिँ जानकीमा हुँदै गर्दा जेठमा काउली उत्पादन गर्दा तपाईँको उहाँहरूले चाहिँ 15 कट्टामा 20 हजार बेर्ना लगाउनु भएको थियो। 20 हजार बेर्ना लगाउँदाखेरि तपाईँको 5 हजार बेर्ना लस छोडेर 15 हजार बेर्नाले मलाई उत्पादन दिन्छ भनेर लाग्नु भएको थियो। अनि 15 हजार बेर्ना काउली उत्पादन भयो भने 1 केजी हुँदा त 15 हजार हुन्छ, तर उहाँको त्यो बेला बजार रेट होलसेल नै 50 रुपियाँ थियो र उहाँले फेरि के भन्नुभयो त भन्दा यो भन्दा नि मेरो मार्केट सुर्खेत हो, म त्यहाँ पुर्याउने बित्तिकै मसँग चाहिँ यो मार्केट बेच्न सक्छु भनेर उहाँले अगाडि नै मार्केट च्यानल क्लियर गरेर आउँदा उहाँले 15 कट्टामा तपाईँको चाहिँ भलै 4 महिनामा झन्डै 10-12 लाख रुपियाँ चोखै कमाउनु पर्ने स्थिति आयो होइन, 7-8 लाख रुपियाँ 8-10 लाख रुपियाँ। अब किसानले थोरै उत्पादन गरेर आफूले खाएर बचेको बेच्ने किसानको लागि त्यति ठुलो समस्याको विषय भएन, तर मेरो पेसा नै कृषि हो र यहाँबाट आमदानी गरेर म जीविकोपार्जन गर्छु भन्ने मान्छेले मार्केट अध्ययन नगरिकन वा मार्केट च्यानललाई बजार योजना नबनाइकन उत्पादन गर्ने कुरामा अलिकति घाटा लाग्ने अवस्था लसमा जाने अवस्था हुन सक्छ किसान। त्यसो भएको हुँदाखेरि बजार योजना बनाउन एकदमै अपरिहार्य छ र बजार योजना अनुसार नै उत्पादन गर्नुपर्छ भन्ने हो।
1: यो कुरा चाहिँ यो क्षेत्र बारी डुबान अथवा जस्तो गर्मी सिजनमा एकदमै सुक्खा हुने अनि कहिले काहीँ अनियमित वर्षा पनि हुने अनि जाडोमा चाहिँ शीतलहरले एकदमै समस्या आयो, विपदले कृषि बालीलाई एकदम प्रभाव पार्ने अवस्था रहन्छ, यस्तो बेलामा किसान खासै सचेत भएको देखिँदैन नि त, यो त सधैँ हुन्छ भन्ने खालको हुन्छ।
2: यसमा यो किसानले असाध्यै आफूले सचेत हुनुपर्ने ठाउँ, जस्तो पछिल्लो समय अब हामी जलवायुलाई रोक्न त सक्दैनौँ किनभने हाम्रो हातमा नै छैन, तर जलवायु अनुकूलन चाहिँ हामीले हुनुपर्छ भन्ने हो कि मैले अघि पनि सुरुमै पनि भने अलिकति बाली लाउने कुरालाई अगाडि पछाडि पारिदिने हो कि वा जातहरूलाई तलमाथि पारिदिने हो कि होइन र अनेक आफैले किसान र स्थानीय तहले गर्ने कुराहरू गरिसके भन्दा पछाडि अन्तिम विकल्प भनेको बिमासँग जाने कुरा त छँदैछ होइन जोखिम बिमा जाने कुराहरू कृषि बाली बिमाको कुराहरूलाई अगाडि बढाउनु पर्ने त छँदैछ र त्योभन्दा अगाडि पनि हामीले अनुकूलन हुन सिक्ने हिसाबले चाहिँ तपाईँको जातका कुराहरू होइन जस्तै धेरै डुबान हुने ठाउँमा डुबान सहन सक्ने जातहरू पछिल्लो समय धेरै डुबान हुने ठाउँमा चाहिँ अहिले उखु खेतीको कुराहरू अगाडि आएको छ त्यसले गर्दाखेरि अनुकूलित भएर त तपाईँको केही कुराहरूलाई चाहिँ हामीले सचेत गर्ने हो भने किसानले अलिकति आफ्नो रिक कम हुन सक्ने चाहिँ म देख्छु।
1: जस्तो यो रोग किरा र आधुनिक कृषिकै कुरा गर्दा पनि जस्तो बालीमा रोग किरा लाग्दा जस्तो किसानलाई धेरै जसो किसानहरूले प्राविधिक ज्ञान नलिखनै विभिन्न खालको विषादी प्रयोग गर्नुहुन्छ नि उहाँहरूलाई यहाँको
2: यो सबभन्दा ठूलो कृषिको समस्याको विषय के हो भने किसानहरूलाई सबभन्दा ठूलो समस्या कहिले काहीँ गरिरहेको किसानलाई के हो त भन्दा हाम्रो रोग किराको समस्या हो भन्ने हुन्छ कि तालिममा पनि हाम्रो बढी जसो कुरा उठ्ने भनेकै रोग किराको हो। रोग किराको कुरा के हो भने हामीले एउटा कुरा हामी आफैले पनि के आकलन चाहिँ गर्न सकिरहेको छौँ भने हाम्रो बाजेको पालादेखि नै कयौं पहिलाबाट कृषि भइरहेको छ। हामीले सम्झिने भनेको बाजेको पालामा पनि कृषि हुन्थ्यो तर त्यति बेला चाहिँ अहिलेको अवस्था भिटामिन तपाईँको रोग किराका विषादी दुनियाँदारी हुँदैन थियो तर त्यो बेला चाहिँ बाली उत्पादन गरेर खाइरहनु भएको थियो तर अहिले पछिल्लो समय असाध्यै विषादी जति बढी आयो त्यति नै रोग किराको अवस्था चाहिँ चिया बिराको अवस्था हो। त यो किन हो त भन्दा किसानहरू हामी आफै पनि केही कुराहरू सचेत नभएको अवस्था हो। हामीले किराको खास पहिचान नगरिकनै विषादी छर्ने कुराहरू विषादी सिफारिस विषादीहरू नछर्ने कुरा सिफारिस मात्राहरू नछर्ने कुरा र किसानले सुरु बिउदेखि नै जमिन तयारदेखि नै हार्भेस्टसम्म गर्नुपर्ने कृषि कर्महरू समयमा व्यवस्थित ढंगले नगर्दाखेरि चाहिँ धेरै रोग किराले चाहिँ सताउने गर्छ। तर चाहिँ प्राविधिक सँगै सरसल्लाह लिएर हामीले छनौट उपयुक्त बिउ छनौट गर्ने जग्गालाई चाहिँ तयारी गर्ने र सबै कुराहरू हामीले मिलाउँदै गयो भने धेरै कुराहरू रोग किरा पनि कम गर्न सकिन्छ। अर्को हामीले एकीकृत शत्रुजीव व्यवस्थापनलाई चाहिँ अँगाल्नुपर्छ भन्ने हो कि रोग किरा एउटा दुईटा देखिँदैमा चाहिँ हामीले चाहिँ आत्तिएर कडा विषादीहरू छर्ने अवस्था चाहिँ राम्रो हुँदैन। तत्काललाई त्यो रोग किरा व्यवस्थापन भए पनि अर्को बाली र पछाडिको लागि त्यो ठाउँमा चाहिँ त्यो रोग किरा अझ बलियो भएर आइदिने अवस्था हुन सक्छ। त्यसो भएको हुँदाखेरि हामीले चाहिँ के हो त भन्दा सुरुमा हामीले भलै चाहिँ यो पृथ्वीमा मान्छेभन्दा अगाडि त यो किरा फट्याङ्ग्राको उत्पत्ति भएको हो त्यसो भन्दा हाम्रोभन्दा बढी अस्तित्व अधिकार त किरा फट्याङ्ग्राको हो। त्यसले गर्दा हामीले चाहिँ के भन्दा उहाँहरूलाई मार्नेतिर लाग्ने होइन कि बाली जोगाउनेतिर लाग्ने हो। त्यसो भन्दा एउटा बोटमा एक दुईटा पात खाने कुरा त स्वाभाविकै पनि लाग्छ। त्यसले गर्दाखेरि हामीले सुरुमा आफैले हातले टिपेर कम कडा विषादीहरू घरमै चाहिँ झोलमल चाहिँ झोल विषादीहरू बनाएर नरम विषादीहरूबाट गयौँ भने हामीले त्यो व्यवस्थापन गर्ने कुरामा चाहिँ गर्न सक्छौँ। त्यसले गर्दा किसानले प्राविधिकसँग सँगसँगै सल्लाहसँगै हामीले चाहिँ सचेत भएर गयौँ भने रोग किरालाई कम गर्न सक्छौँ। तर विषादीको प्रयोग पछिल्लो समय अत्याधिक बढ्दैछ तर यसलाई चाहिँ व्यवस्थापन गर्न सकिएन भने रासायनिक मल र विषादीको प्रयोगले जुन असन्तुलन प्रयोग छ यो प्रयोगले चाहिँ भोलि चाहिँ हामीलाई चाँडै यो माटोमा चाहिँ उत्पादन ह्रास हुने चाहिँ ठूलो समस्या निम्ति हुन सक्छ भन्ने चाहिँ मेरो आकलन छ। त्यसो हुँदाखेरि किसानले प्राविधिकसँग सल्लाह गरेर रोग किरालाई व्यवस्थापन गर्ने कुरामा अगाडि बढ्नुभयो भने उहाँहरूलाई राम्रो हुन्छ भन्ने मेरो सुझाव हो।
1: माटो संरक्षणमा पनि ध्यान दिनु
2: एकदमै माटो चाहिँ त जोगाएर राख्नुपर्छ हामीले किनभने हामीभन्दा पछाडिको पुस्तालाई पनि यही माटोमा कमाएर चाहिँ उत्पादन गरेर खाने गरी हामीले चाहिँ माटो चाहिँ स्वस्थ माटो चाहिँ पछाडिको पुस्तालाई हस्तान्तरण गरेर काम गर्नुपर्छ। तर हाम्रो पछिल्लो समय के भन्दा त्यो माटो पछिल्लो पुस्तालाई जाओस् नजाओस् तर यो हाम्रो पालामा उत्पादन हुनु पर्यो भन्नेतिर लागेका छौँ। यसो हुँदाखेरि भोलि समस्या हुन्छ भन्ने लाग्छ।
1: हजुर अर्को कुरा चाहिँ जस्तो हाट बजारमा चाहिँ महिला कृषक एकदम धेरै देखिनुहुन्छ
2: हो
1: कृषि क्षेत्रमा महिला किसानको सहभागिता बढेको देखिन्छ नि यसलाई जोगाइराख्न चाहिँ के गर्न आवश्यक?
2: यो दुईटा अर्थले गर्दा उहाँहरूको सहभागिता भयो भन्ने कुरामा पनि म त दुईटा अर्थले कसो भयो भने पुरुषको संख्या बाहिर जाने वा कृषि पेसामा जागिरतिर लाग्ने कृषि विकासतिर कम लाग्ने र महिलाहरूले चाहिँ व्यावसायिक रूपमा किसान गर्ने कृषि गर्ने र पार्ट टाइम पनि कृषि गर्ने हिसाबले चाहिँ हामी यो अहिले पछिल्लो समय व्यावसायिक कृषिमा महिलाको सहभागिता बढी देख्छौँ र यो सँगसँगै महिलाहरूलाई यो ठाउँमा व्यावसायिक रूपमा बनाइ राख्ने हो भने उहाँहरूलाई चाहिँ कृषिको ज्ञान सिप र तपाईँको उहाँहरूलाई प्रविधिहरूको विषयमा एकदमै अगाडि बढाउने हो भने र जग्गामा उहाँहरूको स्वामित्व बढाउने हो भने र उहाँहरूलाई चाहिँ निर्णय गर्ने चाहिँ तहसम्म कुन बाली लगाउने कुन तरकारी लगाउने भन्ने लगायतका कुराहरू पनि महिलामा नै डिसिजन गर्ने कुराहरू रहने हो भने यो महिलाको असाध्यै राम्रो जुन कृषिमा लगाव र पछिल्लो समय व्यवसायको रूपमा देखिन्छ यो संख्या राम्रो छ र यसलाई जोगाइराख्नुपर्छ भन्ने नि हो हाम्रो।
1: अन्त्यमा पालिकाका किसानले भोगिरहेको सबैभन्दा ठूलो समस्या चाहिँ के हो?
2: पालिकाको चाहिँ के हो भने तपाईँहरूको हामी तीन तहको सरकारमा छौँ संघीय स्थानीय र प्रदेश सरकारमा छौँ। संघीय सरकारले पनि त्यही बिउ मल बाँडिरहेछ प्रदेश सरकारले पनि त्यही बिउ मल बाँडिरहेछ स्थानीय सरकारले पनि त्यही मल बिउ बाँडिरहेछ ओडाले पनि इभन तपाईँको चाहिँ त्यही बिउ मल बाँड्ने कुरामा गरिरहेछ। अब कसैले थोरै बाँडेछ कसैले अलिक धेरै बाँडेछ अलिकति जोसँग जति बजेट छ त्यही अनुसार बाँडिरहेको छ। व्यावसायिक रूपमा फर्मै इस्टाब्लिस गरेर किसानलाई कृषिमा लिने हो भने खास गरिकन संघीय सरकारले नीतिगत तहमा काम गर्ने प्रदेश सरकारले अनुसन्धानको पक्षमा काम गर्ने र स्थानीय सरकारले इम्प्लिमेन्ट संरचन किसान संबंधी प्रसार को काम करने भन्ने अवधारणा में संघीयता आएर कृषि को यसरी संरचना भएको तर पछिल्लो समय चाहिँ यो तीनटै तह सरकार ने अनुदान भन्ने कुराले गर्दा किसानहरूलाई थोर थोरै हुने अनि यो साल पूर्ण रूप में अनुदान नहुने अनि त्यसपछि गएर अनुदान को ठ्याक्कै किसानलाई चाहिने पाटोहरू कसैले नसमात्दिने अवस्थाले गर्दाखेरि किसानहरूलाई एउटा हालको समस्या छ र अर्को समस्या चाहिँ के हो भने अब पालिकामा मैले देखेको किसानको अनुदानको कार्यविधि चाहिँ छैन क्या कसै वडाले चाहिँ मैले एउटा आफैले लागेको के भन्नुहुन्छ भने कुनै वडाले 75% अनुदान दिइरहेछ कुनैले 50% दिइरहेछ कुनैले 100% अनुदान दिइरहेछ त्यसो हुँदाखेरि त यो नगरपालिका भित्रका सबै किसान त बराबर होइन नि त भने त्यसो हो भने त सबै वडाका किसानहरूले बराबर अनुदान पाउने हो भने त हामीले चाहिँ उत्पाद यो अनुदान कार्यविधि छ वा ऐन बनाउनु पर्ने कुरा देखेको छु मैले टिकापुर नगरपालिकामा यो नहुँदा कुनै किसानले 75% अनुदान पाउने कसैले फ्री पाउने कसैले चाहिँ 50 पाउने अवस्था पनि छ त्यस कारणले यो अनुदानको एकरूपता पनि किसानहरूलाई समस्या छ र अर्को चाहिँ अब किसानलाई अलिकति प्राथमिकता दिएर बजेट पनि पालिकाले चाहिँ व्यवस्थापन गर्यो भने किसानसँग जानलाई जोडिनलाई सहज हुन्छ र त्यो कुराहरू छ अब किसानका त धेरै समस्या छन् भने नि अब मार्केटिङको सबभन्दा त ठूलो समस्या अहिले मार्केटिङको विषय उत्पादन भएका किसानहरूलाई चाहिँ मार्केटिङको विषय छ होइन अब जग्गा खण्डीकरण भइरहेको छ अब यो जग्गालाई खण्डीकरण रोक्ने कुराहरू छ कतिपय किसानहरूको त जग्गामा समेतै छैन त्यसले गर्दा कतिपय त के छ भने आफूसँग जग्गा छैन 5 वर्षलाई लिजमा लियो त्यो 5 वर्ष राम्रोसँग चलाउन नदिने उसले चाहिँ एग्रिमेन्ट तोड्ने बित्तिकै वा 5 वर्ष के गर्ने भन्ने खालको छ त्यस कारणले गर्दाखेरि यी धेरै समस्याहरू छन् किसानका र यसलाई चाहिँ अब स्थानीय सरकार प्रदेश सरकार र संघ सरकारले समन्वय गरेर चाहिँ यसलाई व्यवस्थित गर्नुपर्छ र स्थानीय सरकारले स्थानीय तहबाट गर्न सकिने कृषकका समस्यालाई चाहिँ हामीले समाधान गरेर छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ
1: हुन्छ समय दिनुभयो कृषि सम्बन्धी धेरै जानकारीहरू दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
2: तपाईँलाई पनि र यो सामुदायिक रेडियोलाई पनि धेरै धेरै धन्यवाद जुन कृषिको छलफल र कृषकका कुराहरूलाई कृषक समक्ष जुन पुर्याउने खालको जुन यो एकदमै राम्रो वातावरण सिर्जना गरेर जुन खालको अवसर दिनुभयो त्यसको लागि यो रेडियो र हजुरलाई पनि धन्यवाद
0: कुराकानी पछि अब कार्यक्रममा सुनौ केही सूचना तथा सन्देशहरू टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
0: हो र
4: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
0: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
0: के छ त विकल्प
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
0: विस्तारै गर्दा हुँदैन
4: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
0: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्रलाई धन्यवाद दिँदै म प्रस्तोता रत्नापुन मगर पनि बिदा हुन्छु नमस्कार

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिका।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213। इमेल ocmctikapur@gmail.com।
5: आई हो बड्डो, घर कहिया सिर्जैब? पाछ से शुरू करल मने घर सिजार सेक्ल।
8: अरे का करूरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू। मिलबो मिलबो नि करत का कैन हो का?
5: मिस्तरान बर्जन उकन घर हेरो न, पट्टा सुगुर बनैला बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्टफे पटानी हुए कि गोंगुआ बुढो हो न, कबु कहुँ र घुम जाए त था पाए।
9: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेष विलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
8: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848513426।
10: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: बाबू ए बाबू काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल
0: उ मारे तो तुहिन वहाँ पठाई तो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई तो वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाये
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार हुई रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
5: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848443583 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
7: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
7: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली सम्पर्क नम्बर 9868-0008 र 9825-6777-72

0: Mangal Deep, Scent 3-in-1, Perfume-like Fragrance.
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
2: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
1: जनरल फिजिसियन विशेषज्ञ सेवा
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
1: दन्तरोग सेवा
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार
1: र सिटी स्क्यान सेवा
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
1: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
2: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
1: सब परीक्षण सेवा सर्पदंशको उपचार
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
1: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टिभी लेप्रोसिजिन एक्सपोर्ट सेवा
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: दाजु विवाहको तयारी त शुरू भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला
6: त्यसको चिन्ता किन गर्छौ बहिनी मंगलेश्वरी पूजन भण्डार छ नि त्यहीँबाट ल्याउला
5: विवाह
6: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री माला टीका कलश धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्
5: ओहो त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि
6: हो नि बहिनी गुणस्तरीय सामान उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है
6: अवश्य तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्
7: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 चौतारी नजिकै संचालक छतराज उपाध्याय सम्पर्क नम्बर 98-66-27-27-99

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
4: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नु भएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सर्वज्ञ मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: नाकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
0: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: जापानी इन्सेफेलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफेलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफेलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफेलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।

0: लंकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624704383।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल,
1: टिकापुर कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 9807106772।
5: स्वास्थ्यका लागि पानी।
6: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
7: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915-60-641, मोबाइल नम्बर 98-4-32-86-713।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854-89-213, इमेल ocmcticapur@gmail.com।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: कामदार आवश्यकता सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
3: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना, सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
5: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै दुखदुख हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: कॉफी रेडी।
2: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 को साथ।
1: आई लव द सेंट।
2: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।
3: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकारभित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचानी पसलमा छक्के तिलहरी माइले

0: चन्द्रमा काटा नौगरी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421474।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासको कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772।
5: स्वास्थ्यका लागि पानी

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोस हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98 1468024।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: पढाई छुट्यो साथी छुटे सबै।

0: अभिषेलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: ला फेरि यो गाडीले धोका दिने भयो।
3: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
2: त्यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
3: टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: छिच्छी कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
2: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
6: महिनाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
6: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
6: ईसीजी सेवा,
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 98-484-27-359 र 98-48-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
7: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
6: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
7: जानकी गाउँपालिका, वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नपुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुँदै भोलिसम्म पानी पर्ने हुँदा धान नकाट्न मौसमविदको किसानलाई आग्रह। आज विश्व दृष्टि दिवस, कांग्रेसको निर्वाचन आज दिउँसो 1 बजेसम्मका लागि सारियो। र युक्रेनी शहरमा रूसी क्षेपास्त्र र ड्रोन आक्रमण, कम्तीमा 21 जनाको मृत्यु। अब मध्याह्न खबर विस्तारमा। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव समेत रहेको छ। वायुका प्रभावका कारण बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो मध्य लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन

0: शनिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड़ दिएको छ। सन् 1981 नेपालमा अन्धोपनको प्रचलन 0.84% रहेकोमा सन् 2022 एएबी सर्वेक्षणमा यो 0.28% झरेको देखाएको छ। तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन्। नेत्रज्योति संघका कार्यकारी निर्देशक डाक्टर शैलेश कुमार मिश्रका अनुसार ग्लुकोमा आँखाको पर्दा सम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोष जस्ता समस्या पनि बढ़दो चुनौती बनेका छन्। बढ़दो औषध आयु, नसर्ने रोगको भार, बदलिदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन्। संघले हालसम्म 5,02,489 जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने 56,59,624 जनाको आँखाको शल्यक्रिया गरिसकेको छ। संघको हाल 28 आँखा अस्पताल, 44 जिल्ला शाखाका 226 उपचार केन्द्र मार्फत नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ। नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान 10 बजे हुने भनिएको निर्वाचन दिउँसो 1 बजेलाई सारिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी नपुगेकाले दिउँसो 1 बजेका लागि सारिएको जानकारी दिनुभयो। यसअघि बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारण देखाउँदा 10 बजेदेखि शुरू गर्ने भनिएको थियो, तर अहिले फेरि दिउँसो 1 बजेसम्मका लागि सारिएको हो। मा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मध्याह खबरमा तोकिएको भाडाभन्दा बढ़ी लिए कार्यवाही लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा। सेवा इकाई
7: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97625

0: 48 35 28, उपेन्द्र शाह 98 21 60 24 57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98 57 85 63 22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: अब बाँकी खबर। कैलालीको धनगढ़ीमा मादक पदार्थ सेवन मापसे जाँचमा खटिएका 3 प्रहरी कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन्। धनगढ़ी उपमहानगरपालिका 2 स्थित पेट्रोल पम्प नजिक गए राति 8:05 बजे ट्राफिक प्रहरी सहितका संयुक्त मापसे चेकिङमा खटिएका प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका 11 का 23 वर्षीय आशिष चौधरीले चलाएको C3P8950 नम्बरको मोटरसाइकल साइकलले चेकिङमा खटिएका प्रहरी कर्मचारीलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट सुदूरपश्चिम प्रदेश प्रहरीगण धनगढ़ीमा कार्यरत प्रहरी हलदार राधिका कुमारी शाही, प्रहरी हलदार उज्जवल सिंह साउद र प्रहरी सहायक हलदार कमला खत्री घाइते भएका छन्। धनगढ़ी उपमहानगरपालिका 3 की 38 वर्षीय शाहीको छाती तथा दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै अछामको रामारोशन गाउँपालिका 2 का 38 वर्षीय साउदको दुवै खुट्टा टाउकोमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको छ। धनगढ़ी 3 की 35 वर्षीय खत्रीको भने शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ। घाइते 3 जनाको धनगढ़ी स्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। घटनापछि प्रहरीले मोटरसाइकल चालक चौधरीसँगै मोटरसाइकलको पछाडि सवार कैलालीको बर्दगोरिया गाउँपालिका 6 का 17 वर्षीय समीर चौधरीलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूलाई मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाडा लिने सवार साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि यही असोज 23 गतेदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदूर संघ संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ गर्ने खुल्ला निर्णय गरेको थियो। महासंघले 7 प्रदेश, जिल्ला समिति तथा सदस्य संघ संस्था र काठमाण्डुको गोगङ्गु बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ। महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य लगाउनु पर्छ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी 4G लगायतका दूरसंचार सेवा प्रदान गर्न थालेको छ। टावरको सञ्चालन पश्चात मार्माको लट्ठीनाथ क्षेत्रका स्थानीय बासिन्दाले दूरसंचार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्। स्थानीयको संचार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एनसेलले टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकका लागि पनि यसले संचार सेवा थप भरपर्दो बनाउने कर्मचारीले कम बनाउने कम्पनीले जनाएको छ। यो टावरको जडान र सञ्चालन सँगै हामीले 4G सेवाको पहुँच अझै बढ़ाउँदै यसको फाइदा त्यहाँका स्थानीयका सबै पर्यटकहरूलाई दिन सफल भएका छौं। यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैँ कटिबद्ध रहेको एक स्पष्ट प्रमाण हो, एनसीएलकी हेड अफ नेटवर्क लेना केसरी कसाकारले भन्नुभयो। हाल एनसीएलले देशभर 4,500 भन्दा बढ़ी टावर कोड मार्फत 2G, 3G र 4G सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले गुणस्तरीय 4G सेवा विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा मार्मामा जडान गरिएको नयाँ टावरले 2G र 4G प्रविधिमा आधारित दूरसंचार सेवा प्रदान गर्नेछ। यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको संचार पहुँचमा सुधार आउने र पर्यटन प्रबन्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। मध्याह खबरमा अरु खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: अब पुनः बाँकी खबर। रूसी र क्षेप्यास्त्र र ड्रोनले मंगलबार रातिदेखि बुधबारसम्म किएफ सहित युक्रेनका दर्जनौ क्षेत्रमा भीषण आक्रमण गरेका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 जना घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको निष्कर्ष निकालेको बताएका थिए। त्यसका बावजुद युक्रेनले आक्रमणलाई पूर्ण रूपमा रोक्न सकेन। पछिल्लो आक्रमणले रूसी सेनाले प्रयोग गरिरहेका ब्यालिस्टिक क्षेपास्त्र र नयाँ पुस्ताका जेट संचालित ड्रोनको सामना गर्न युक्रेनले भोगिरहेको कठिनाईलाई उजागर गरेको छ। अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टरको अभावका कारण युक्रेनलाई रूसी ब्यालिस्टिक क्षेपास्त्र रोक्न चुनौती भइरहेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुँदै भोलिसम्म पानी पर्ने हुँदा धान नकाट्न मौसमविदको किसानलाई आग्रह। आज विश्व दृष्टि दिवस, कांग्रेसको निर्वाचन आजदेखि 1 बजेसम्मका लागि सारियो। र युक्रेनी शहरमा रूसी क्षेपास्त्र र ड्रोन आक्रमण, कम्तीमा 21 जनाको मृत्यु। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी
3: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50%को दरले जरिवाना लाग्नेछ।
2: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
3: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
2: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
3: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
2: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
3: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
2: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
3: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9858-89213, इमेल ocmctikapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: शिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: पर्स हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टीकापुर आउने क्रममा फुलबारीदेखि टीकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
2: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जरानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
8: कामदार आवश्यकता सम्बन्धी सूचना।
9: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
8: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
10: साजान छै उडन चरी, दिनरात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
11: झल्को आउँदो बाह्रै मास दिनकाटु मक्यारी, बाटो हेरी बसेकी छ घर मेरी प्यारी।
10: एकडाली बाजगुर आउँछको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन त जान्नु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
4: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
3: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
4: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
3: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
4: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
3: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
4: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
3: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकारभित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
4: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
3: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाय हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
3: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके, छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824605532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।

0: होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल,
6: टिकापुर, कैलाली।
9: सम्पर्क मोबाइल नम्बर 98017 10672।
10: स्वास्थ्यका लागि पानी

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
5: आई बुढल्ला, सुन्टो कि नै वानन्डे गोज आगिली न, अब समय एक ठो घर गहना नै हो, बनैना उनी पट्टा नि पैना त।
6: अरे गहना बनैना त हो, दुकान खोस्ती खोस्ती परेशाना तु, कहाँ बनाऊ कहाँ बनाऊ।
5: तुहार बाटस्तरा तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी।
6: ए ले ले ठीक है बा, चल हाली भात वात खाई आऊ, जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक टिकापुर, प्रोप्राइटर प्रहरी सिंह सुनार।
5: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684141208 ओ 98486239261।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ रु 600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिलाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टीकापुर 4 बागमारा, प्रधान अध्यापक रघुनाथ उपाध्याय।
3: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयकै अनुरोध।
4: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे, सड़क के किनारमे पशु चौपाए नै बान देवी, सड़क किनारमे मल वस्तु नै कुरा देवी, साथै सड़क किनारमा पशु चौपाए बानके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार टीकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866-2727-99।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
8: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
7: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
8: त्यसो भए आजै जाउँला नि।
7: ल अरूलाई पनि भनौँ है।
8: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
8: सिर्जना सुनचाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 98095443893।
9: अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
9: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
9: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98481443426। जमरापारी, टिकापुर, कैलाली।
10: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
11: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
12: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
10: डेलिभरीका लागि
12: ड्रिंकिङ वाटर एक्वा शीतल,
10: टिकापुर, कैलाली।
13: सम्पर्क मोबाइल नम्बर 98017106672।
14: स्वास्थ्यका लागि पानी।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606641, मोबाइल नम्बर 98432886713।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98102635।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
7: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
6: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
7: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
6: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
7: हो नि, तपाईलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
6: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98489067633 र 98518826।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
3: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा ट्रेडर्स सिकापुर एक व्हाइट हाउस को तल सरेको जानकारी गराइन्छ। संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcticapur@gmail.com।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
7: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625957 0039404350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
9: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुन मगरको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर, टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी कृषि विकास शाखाले किसानलाई प्रोत्साहन गर्न कस्ता कार्यमा प्राथमिकता दिइरहेको छ भनी कृषि विकास शाखा प्रमुख टोप बहादुर विष्टसँग गरिएको कुराकानी र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिका कृषि विकास शाखामा यस वर्ष 50 लाख बजेट रहेको छ। 30 लाख सशर्त र 20 लाख पालिकाको बजेट कार्यान्वयनमा लगिने भएको छ। पालिकाले यस वर्ष किसानलाई प्रोत्साहनदेखि प्राविधिक ज्ञान दिनेसम्मका कार्यक्रम गर्ने भएको छ। यस वर्ष च्याउ खेती, आईपीएम कृषक पाठशाला सञ्चालन, तरकारी पकेट विकास, किसान सूचीकरण, उन्नत जातको बिउमा प्रोत्साहन जस्ता कार्य गर्ने भएको छ। आजको कार्यक्रममा कृषि विकास शाखा प्रमुख टोप बहादुर विष्टसँग सहकर्मी दुर्गा देवकोटाले कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँगको कुराकानी।
1: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: टिकापुर नगरपालिकाको कृषि शाखाले मुख्य रूपमा अहिले के काम गर्दै आएको छ?
2: टिकापुर नगरपालिका कृषि विकास शाखाले अहिले चाहिँ हाम्रो आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हामीले कार्यक्रमलाई अगाडि बढाएका छौँ। कृषि विकास शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूलाई र केही कार्यक्रमहरू अब हाम्रो विविध कारणले गर्दा टिकापुरको विविध समस्या सबैलाई थाहा नै छ, त्यस कारणले गर्दा हामी केही समय अलिकति ढिलो पनि भयो। तथापि हामीले अहिले चाहिँ तत्काल हामीले कृषिलाई कतिपय एकदमै सिजनमा उपयुक्त समयमा नै हामीले कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले हामीले अहिले तत्कालको लागि कृषि विकास शाखा अन्तर्गत र विभिन्न 1-9 नम्बर वडाका चाहिँ आर्थिक विकास अन्तर्गत कृषिसँग सम्बन्धित कार्यक्रमहरूलाई सूचना प्रकाशन गरेर माग संकलन गर्ने कामहरू गरेका छौँ। जस्तै हाम्रो यो कृषिको चाहिँ उसमा अहिले गहुँ खेती प्रबन्धनका कार्यक्रमहरू, च्याउ खेती प्रबन्धन कार्यक्रमहरू र आलु खेती प्रबन्धन कार्यक्रमलाई, यो 3 कार्यक्रमलाई विशेष हामीले चाहिँ प्राथमिकता दिएर समयलाई चाहिँ किसानको बेलैमा यो कार्यक्रम चाहिँ सञ्चालन र यसको चाहिँ प्रभावकारिता राम्रो होस् भन्नको लागि हामीले चाहिँ यो कार्यक्रमलाई सञ्चालनको लागि अहिले सूचना प्रकाशन गर्ने कामहरू गरेका छौँ। र त्यो सँगसँगै हामीले अहिले एकदमै प्राथमिकताका साथ कृषि विकास शाखासँग जोडिएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले र कृषि विकास मन्त्रालयको परिपत्र अनुसार किसान सूचीकरणको कामलाई पनि हामीले अहिले चाहिँ कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेका छौँ। र त्यो सँगसँगै पछिल्लो समय असाध्यै खट्किएको विषय रासायनिक मलको वितरणको विषय हो। यो विषयमा पनि टिकापुर नगरपालिकामा 1-9 नम्बर वडासम्म सम्मान रूपमा किसानहरूलाई आएको रासायनिक मल, प्रदेश सरकारले हामीलाई कोटा निर्धारण गरेको रासायनिक मललाई सबै किसानहरूको पहुँच हुने गरी समान रूपमा वितरण हुने गरी के कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले अहिले छलफल अगाडि बढाएका छौँ।
1: यहाँले भन्नुभयो नि अब केही कामहरू चाहिँ ढिलो हुन सक्ने भएकाले सूचना गरेका छौँ भन्नुभयो। जस्तो अब यो समयमा खास किसानलाई प्राथमिकता दिनुपर्ने विषयहरू चाहिँ के हो?
2: जस्तो अहिले प्राथमिकताको विषयमा के हो भने खास गरी व्यावसायिक किसानहरूले आफ्नो व्यवसाय गरेर त्यो व्यवसायबाट अलिकति बढी नाफा र सन्तुष्ट भयो भने अनि बल्ल त्यो व्यवसाय टिक्छ र अरू मान्छेहरू पनि, अरू कृषकहरू, अरू युवाहरू पनि कृषितर्फ आकर्षित हुने अवस्था हो। यसमा मैले भन्न खोजेको के त भन्दा हामीले उपयुक्त सिजनमा वा सिजनभन्दा केही अलिकति तलमाथि गरेर हामीले कृषिका वस्तुहरू उत्पादन गर्न सक्यौँ भने त्यसले भाउ पाउने र त्यसले समय पनि अनुकूलता हुने हिसाबले हामीले कार्यक्रमहरू अगाडि बढाउनु पर्ने हुन्छ। जस्तै धेरै ठाउँमा पनि कतिपय गुनासोको विषय आउँछ, सरकारी कार्यालयहरूको कामहरू ढिलासुस्ती हुने, जस्तै गहुँको बिउहरू अरूले बाँडेर वा किसानले उम्रिसकेपछि गहुँको बिउ बाँड्ने कामहरू सुरु हुने, यी कुसो या

0: सबर अर्को साथै चाहिँ हाम्रो आलुको कुरा छ। आलुमा चाहिँ के छ भने पछिल्लो समय तपाईँको चाहिँ पहिला पहिला अलिकति ढिलो लाउँदा पनि आलुहरू हुने अवस्था थियो भने अहिले जलवायु परिवर्तनले गर्दाखेरि हामीले अलिकति अगाडि चाहिँ ल्याउनुपर्ने अवस्था देखिया छ। त्यो किन त भन्दा अलिक लेट गर्ने बित्तिकै यो शीतलहरको अवस्थाले गर्दा बढी डडुवाहरू देखिने र रोग किराहरूको समस्या प्रकोप हुने हुँदाखेरि केही समय अलिकति हामीले वातावरण अनुकूलित हुने अवस्थामा चाहिँ जानु पर्दाखेरि केही समय अलिकति चाँडो पनि रोप्नुहुने अवस्था आउँदाखेरि यी तीनटै कार्यक्रम हामीसँग जोडिएको भएको कारणले गर्दा हामीले यी कार्यक्रमलाई अलिकति प्राथमिकता साथ यति बेला किसानले एकदम ध्यान पुर्याउनु पर्ने यो बेला चाहिँ सिजन चाहिँ छोप्नुपर्ने अवस्थाका बालीहरू हुन्।
1: किसानका लागि प्राथमिकतामा राखिएका मुख्य बालीहरू के हुन् त खास अब यो क्षेत्रलाई हेर्दाखेरि?
0: किसानलाई प्राथमिकता राख्ने कुरा बालीका हिसाबले त धेरै छन्, तर हाम्रो स्थानीय तहमा शाखामा बजेटका कुराहरू छन् खास गरिकन। र पछिल्लो समय हामी शाखाको बजेट मात्रै पर्याप्त यो ठाउँको किसानको लागि होइन, हामीसँग राष्ट्रिय गोरुको आयोजना, रानी जन्मा कुलर एसएचआई आयोजना, कृषि कार्यक्रम कानून निकायको राम्रो कम्पाउन्ड कम्पोनेन्ट चलिरहेको छ राम्रो अनुदानको अवस्थामा, र त्यसपछि प्रदेश सरकारले पनि कृषिमा नै ज्ञान केन्द्र मार्फत कार्यक्रमहरू लन्च गरेर कार्यक्रम सञ्चालन गरिरहेको अवस्था हो। त्यसो हुँदाखेरि अब हामी त टिकापुर भन्ने बित्तिकै केरासँग जोडिएको हुँदाखेरि यो टिकापुरमा केराले नै किसानको पहिचान बनाएको हुँदा यसमा व्यावसायिक रूपमा सबभन्दा राम्रो भनेको त र किसान अहिले बढी पछिल्लो समय लागिरहेको अवस्थामा चाहिँ प्राथमिकता बालीको हिसाबमा केरा हुन सक्छ। र अहिले राजापुरमा चाहिँ सुगर मिल बाले हिसाबले चाहिँ अलिकति लागत कष्टको हिसाबले र बेलैमा भुक्तानी हुने अवस्था भयो भने उखु खेतीको अवस्था छ। र त्यसै गरेर हामी अहिले पछिल्लो समय असाध्यै मैले चाहिँ यहाँ देखेको टिकापुरमा के हुनुहुन्छ भने व्यावसायिक तरकारी खेतीको कुरामा गर्दाखेरि हामी इन्डियामा आयात हुने तरकारीहरू धेरै अहिले यो अवस्थामा यो सरकारले रोकिसके पछाडि, र अर्को चाहिँ हामीले ठूलो तरकारीलाई खपत गर्ने हामी नजिकै कहाँसँग जोडिन्छौ भन्दा कर्णाली प्रदेशको सुर्खेतसँग जोडिन्छौ। यो जुन हामी चिसामानी कोरिडोरबाट निस्क्यौँ भने त्यहाँ असाध्यै धेरै तरकारीहरू यहाँ चाहिँ अहिले कहाँ जान्छ त भन्दा त्यहीँ जाने अवस्था हुँदो रहेछ, र त्यहाँ एकदमै राम्रो भाउ पाउने अवस्था हुँदो रहेछ। जस्तै सिजनल अफ सिजनल तरकारीहरूका कुराहरू पनि छन् यहाँ, र यसै गरेर अब तपाईँको चाहिँ अब खाद्यान्न बालीमा पनि राम्रो छ यता चाहिँ अहिले। खास गरी कोल्ड स्टोर त अब यो वर्ष सञ्चालनमा आउँछ भन्ने छ, राई जमराले यसलाई चाहिँ अब अन्तिम रूप दिइरहेको छ, र त्यो सँगसँगै अब आलुको पनि के हो त भन्दा एउटा बिउ उत्पादन गरेर कोल्ड स्टोरमा स्टोरेज गरेर बेच्ने कुरा छ, अर्को आलुको के हुन्छ त भन्दा हामी सबैले अनुभव गरेको कुरा आलु खन्ने सिजनमा यानि कि माघ फागुनतिर हामी यहाँ 15-20 रुपियाँ किलो पनि फालाफाला आलुको हुने अवस्था हुने, ठ्याक्कै हिजो आज आउँदाखेरि हामीले चाहिँ 40-50 रुपियाँ भन्दा टी आलुको खाने खाले पनि नपाउने अवस्था हुँदा हामीलाई यसले के गरिदिन्छ भन्दा भ्याल्यु चेनमा अलिकति यहाँ कोल्ड स्टोरमा 4-5 महिना हामीले होल्ड गर्न सक्ने अवस्था यदि हुने हो भने त किसानले असाध्यै राम्रो भाउ पाउने अवस्था, र यहाँ उत्पादन भएको क्वालिटीको बिउलाई यहीँ संरक्षण गर्ने कुराहरू, र त्यो सँगसँगै पछिल्लो समय आलुको तपाईँको बजारीकरणमा चाहिँ तपाईँको चिप्सहरूमा अरूहरूमा पनि जाने हुँदाखेरि आलुको पनि असाध्यै सम्भावना राम्रो, र आलुको सम्भावना राम्रो कहाँनिर जोडिन्छ त भन्दा आलुको लगतै सन्तै मकै जाँदा गर्न सकिन्छ। त्यो त्यो बाली रोटेसनकोमा पनि क्रप रोटेसनको हिसाबले पनि तपाईँको एकदमै यो बाली सघनता चाहिँ 3 बाली लिन सक्ने अवस्था देखिन्छ। गहुँ लाउने बित्तिकै हामीले चाहिँ मकै रोप्न सक्दैनौँ बसन्ते मकै, तर आलु चाहिँ हार्भेस्ट गर्ने बित्तिकै बसन्ते मकै लिन सक्छ। त्यसै गर्दा पनि आलुको पनि तपाईँले भने जस्तै आलुको पनि राम्रो सम्भाव्यता र यो क्षेत्र हो भन्ने चाहिँ लाग्छ।
1: अब यो कृषि क्षेत्रमा छुट्याइएको बजेटको यहाँले स्रोत थोरै छ भन्नुभयो, पालिकासँग स्रोत थोरै अब त्यो खालको समस्याहरू पनि छ। जस्तो अब यो छुट्याइएको बजेट र खर्चको हिसाब हेर्दाखेरि यो वर्ष चाहिँ कस्तो छ?
0: टिकाहरूमा खास गरी हामीले कृषि विकास शाखालाई दिएको सिलिङ अनुसार र म आउनुभन्दा अगाडि कार्यक्रम यो स्वीकृत हाम्रो सभाबाट भइसकेको थियो, खालि यसो कार्यादेश दिने कुराहरू मात्रै सञ्चालनको कार्यादेशको कुरा मात्रै रहेको थियो। त्यसो हुँदाखेरि तर भलै चाहिँ 20 लाख भए पनि टिकापुर नगरपालिकाको कृषि विकास शाखाले आर्थिक विकाससँग जोडिएर कार्यक्रम बनाउँदै गर्दाखेरि पछिल्लो समय स्थानीय तहको कार्यक्रमको हिसाबले पनि एलजी पासको जुन छ त्यसलाई मध्यनजर गरेर र धेरै कुराहरूलाई सम्बोधन हुने गरिकन कार्यक्रम उपयुक्त नै बनाएको छ। त्यो 20 लाखकै दायरा भए पनि जस्तो तपाईँको थोरै जग्गा भएका किसानहरूको लागि छोटो समयमा च्याउ खेती प्रवर्धन कार्यक्रमहरू भयो, र रासायनिक मल विषादीको असरलाई न्यूनीकरण गर्ने हिसाबले र चेतनाको हिसाबले आइपीएम कृषक पाठशालाहरू सञ्चालन गर्ने कुराहरू भयो, र अर्को कुरा चाहिँ तपाईँको हामीलेसँग सशस्त्र अनुदानतर्फ चाहिँ तरकारीको पकेटहरू सञ्चालन गर्ने कुरा, त्यसपछि गएर तपाईँको उन्नत अहिले गहुँको बिउहरू चाहिँ छ, अहिले हामीले सूचना पनि प्रसारण गरेका छौँ जो यो 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण कार्यक्रमहरू छ। त्यसै गरी हाम्रो रैथाने बाली खास गरिकन आलु उत्पादन भए पनि हामीले रैथाने बालीलाई संरक्षण गर्ने हिसाबले जैव विविधता संरक्षणको हिसाबले पनि हाम्रो यहाँको रैथाने आलु थारू आलुलाई चाहिँ प्रवर्धन कार्यक्रमहरू छ। र अर्को चाहिँ खास गरी के छ भने एउटा स्पेसल एउटा चाहिँ उत्पादन के हुने त के गर्ने भन्ने विषयमा पनि हामीले यो कार्यक्रम प्र्याक्टिस गर्ने अभ्यास गर्ने हिसाबले ठूलो बजेट नभए पनि एकवटा एक उत्पादन कार्यक्रमहरूलाई अगाडि बढाउने भन्ने छ। र त्यो सँगसँगै पछिल्लो समय सधैँ राम्रो नगदे बालीको हिसाबमा जस्तै भइरहेको जस्तै बसन्ते मकै प्रवर्धन कार्यक्रमहरू भयो, र त्यो सँगसँगै हामीसँग चाहिँ रोग किराको लागि चाहिँ आकस्मिक बाली संरक्षण सेवा भनेर चाहिँ थोरै हामीले चाहिँ यो आकस्मिक रोग किरा बाली संरक्षण भनेर रोग किराको लागि चाहिँ त्यो विषादीहरूलाई चाहिँ हामीले चाहिँ किसानलाई सम्बोधन गर्ने कुराहरू छ। र त्यसपछि गएर कृषि सहकारीहरूलाई जुन बिउ उत्पादन गरिरहेका र कृषि क्षेत्रमा लागेका सहकारीहरूलाई केही प्रविधि चाहिँ हामीले सहयोग गर्ने भन्ने चाहिँ कार्यक्रम राखेको छ। र त्यसपछि गएर किसानहरूलाई नव प्रबन्धन सम्बन्धीको केही नयाँ तालिमहरू नयाँ प्रविधि सम्बन्धीको तालिमहरू चाहिँ छ। र त्यस सँगसँगै चैते धानको कार्यक्रमहरू छ, हरियो मल जस्तै रासायनिक मललाई चाहिँ न्यूनीकरण

0: हिसाबले यो हामीले चाहिँ रास हरियो मल प्रवर्धन ढैँचालाई चाहिँ पनि हामीले चाहिँ हरियो मलको रूपमा प्रयोग गर्ने हिसाबले कार्यक्रम छ र त्यो सँगसँगै महत्वपूर्ण कार्यक्रम यो वर्ष चाहिँ सशस्त्र अनुदानमा पनि छ र पालिकाले पनि अलिकति खट्केको विषय छ किसान सूचीकरणको कामलाई चाहिँ यो वर्ष सक्ने गरेर चाहिँ 9 वडामा चाहिँ लाग्ने भन्ने चाहिँ हिसाबले हामीले चाहिँ तयारी गरेका छौँ। यिनै कार्यक्रमहरूलाई हामीले स्वीकृत गरेर र यिनै कार्यक्रमहरूलाई चाहिँ प्राथमिकताकरण चाहिँ समय अनुसार हामीले अगाडि बढाइरहेका छौँ।
1: जस्तो यहाँले कुरा गर्दाखेरि चाहिँ जस्तो तरकारी खेतीमा यदि किसानले मेहनत गर्ने हो अथवा चाहिँ सिजनभन्दा पहिले उत्पादन गर्ने हो भने बजारको राम्रो सम्भावना छ,
0: असाध्यै राम्रो सम्भावना छ। जस्तो चाहिँ तपाईँको उत्पादनको तौर तरिकाहरू अनि मार्केटलाई म्यानेज गरेर तरकारी उत्पादन गर्ने हो भने, बजारलाई हेरेर उत्पादन गर्ने हो भने, र अर्को हामी यहाँको किसानहरूको लागि त असाध्यै राम्रो राष्ट्रिय गौरवको आयोजना राइजोमा राम्रो अनुदानको व्यवस्था भएको कारणले गर्दाखेरि यहाँ क्षेत्रमा चाहिँ युवाहरू र यहाँको किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती यदि गर्ने हो भने राम्रो आमदानी लिन सकिने अवस्था छ। जस्तो म 7 वर्ष करिब जानकी गाउँपालिकामा बस्दै गर्दा त्यहाँ चाहिँ म 76 सालमा जाँदाखेरि त्यहाँको अहिले तपाईँले नि सुन्नु भएको छ धेरै कृषकहरूलाई जानकार छ खपतोड कृषि फर्म नारायण जोशी भाइको, त्यो म जानकीमा जाँदै गर्दाखेरि कृषि शाखामा विदेशबाट मलेसियाबाट फर्केर मसँग भेटेर उहाँको कुराकानी भएको चाहिँ मलाई याद छ। र त्यसपछि हामीले सामान्य नै सहयोग गरेर उहाँलाई अगाडि बढाउँदा अहिले चाहिँ उहाँको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाइसकेको अवस्था छ। असाध्यै सफल फर्म छ खपतड कृषि फर्म। त्यसो भएको हुँदाखेरि हामीले ती फर्महरूलाई हेरेर पनि यहाँको अवस्थामा असाध्यै राम्रो छ किसानहरूको लागि चाहिँ। अहिले हामी हाट बजारतिर हेर्दा पनि किनेर खाने मान्छेहरू त्यो मार्केटको अवस्था हेर्दाखेरि पनि तरकारीको असाध्यै राम्रो चाहिँ खपत हुने अवस्था र किसानहरूलाई पनि उत्पादनमा चाहिँ केही अनुदानको सब्सिडी भएको हिसाबले चाहिँ उत्पादन गर्ने हिसाबमा पनि राम्रो भएको कारणले गर्दा म असाध्यै राम्रो चाहिँ यहाँ चाहिँ मौसमी तथा बेमौसमी तरकारी खेतीको कृषकहरूलाई राम्रो यहाँको अवस्था देख्छु अहिले।
1: यहाँहरूले यस वर्ष पनि छ किसानलाई जस्तो मल औजार जस्तो सहयोग गर्ने कार्यक्रमहरू यो वर्ष पनि छ, विगतमा पनि यहाँले गर्दै आउनु भएको छ र रानी जमराले पनि गरिरहेको छ। जस्तो यो खास गरी यो बिउ मल औजार जस्ता कृषि सामग्रीमा पालिकाले विगतमा चाहिँ एकदम मेसिनरी सामान त्यस्तो यस्तो दिएको छ होइन, अब चाहिँ कस्तो खालको सहयोग गर्न आवश्यक छ जस्तो लाग्छ यहाँलाई?
0: खास गरिकन किसानहरूलाई मेसिनरीमा शुरूआत गर्ने किसानहरूको लागि के गर्न सकिन्छ, साना किसानको लागि कुन मेसिनरीमा लैजाँदा सजिलो हुन्छ र ठूला किसानहरूको लागि चाहिँ कस्तो खालको हुनसक्छ भन्ने कुरा भयो। हामी कहाँ एकजना यस्तो किसान यो पावर टिलर स्प्रे ट्याङ्की हजारी यी मेसिनरीहरू हुन् भन्ने किसिमले बाँड्ने हिसाबले चाहिँ हुँदैन भनेपछि उहाँले के चाहियो त भनेर मैले सोध्दा उहाँले के भन्नुभयो भने व्यावसायिकमा ठूलो लार्ज स्केलमा टिकाउमा केरा खेती छ अनि यो पछिल्लो समय लेबरहरू नपाउने पाएको लेबरहरूलाई पनि रासायनिक विषादीहरू छर्दा असाध्य असर देखिएको अवस्थाले गर्दा एउटा ड्रोन चाहिने थियो भन्नुभयो। कति पर्छ त भन्दा 20-22 लाख रुपियाँ पर्छ भन्ने कुरा गर्नुभयो कि भन्नु खोजेको किसानहरूको व्यावसायिक किसानको अवस्था हेरेर मेसिनरी चाहिन्छ भन्ने हो। किन त भन्दा लागत कस्तो त घटाउनु पर्नेछ हामीले, हामीसँग पछिल्लो समय काम गर्ने कामदारहरूको संख्या पनि घट्दै गएको अवस्था छ एउटा, अर्को चाहिँ कामदार लेबर कस्ट चाहिँ बढ्ने बित्तिकै कृषकको चाहिँ लागत कष्ट बढ्यो, लागत कष्ट बढ्ने बित्तिकै तरकारी महँगोमा बेच्नुपर्ने वा घाटा हुने अवस्था चाहिँ देखिन्छ। लागत कष्ट घटाउने भनेको सबभन्दा राम्रो उपाय भनेको मेसिनरी हो। अब मेसिनरी प्रयोगमा साना किसानहरूको लागि त्यति धेरै मेसिनरी प्रयोग गर्नुपर्छ भन्ने छैन, किनभने पछिल्लो समय तपाईँहरूले हामी सबैले देखेको अवस्था छ पावर टिलरले गर्दा पशुपालन सबै सकियो, त्यस कारणले गर्दाखेरि हामीले कतिपय यो पशुपालन सकिने बित्तिकै मलको अवस्था सकियो, त्यसो हुँदाखेरि माटोको अवस्था पनि एकतिर त्यो चुनौतीको विषय छँदैछ। तथापि व्यावसायिक रूपमा लागेका किसानहरूको लागि ठूलो क्षेत्रफलमा गर्ने किसानहरूको लागि चाहिँ तपाईँको लागत कष्ट घटाउने हिसाबले चाहिँ किसानको अवस्था हेरेर व्यवसाय किसानको अवस्था हेरेर हामीले मेसिनरीमा जानुपर्छ भन्ने हो। जस्तै पछिल्लो समय मेसिनहरू हामी धान 1 बिघा काट्दा कति धेरै लेबरहरू लाग्ने टाइम लाग्ने अवस्था हुन्थ्यो, अहिले धान काट्ने मेसिनहरू कम्बाइनरहरू हार्भेस्टरहरू राम्रो आएको छ, त्यसै गरेर पावर टिलरहरूको कुरा छ होइन, त्यसै गरेर तपाईँको अहिले मकैको कर्न सेलरहरू अनि मकै रोप्ने मेसिनहरू लगायतको धेरै मेसिनहरू छन् र किसानको अवस्था र किसानहरू ठुलो सानो र मझौला किसानहरूलाई हेरेर हामी ती मेसिनहरूमा जाँदा चाहिँ उपयुक्त देखिन्छ भन्ने लाग्छ।
1: यहाँले एउटा वडा एउटा कृषि बाली उत्पादन कार्यक्रमको पनि योजना बनाउनु भएको छ यो वर्ष होइन, कृषि प्राविधिक सेवा चाहिँ किसानको खेतसम्मै पुग्नुपर्छ भन्ने छ नि त स्थानीय पालिकाको खास उद्देश्य, त्यो चाहिँ गर्न सकिएको छ कि छैन, यति थोरै बजेटमा त्यो सम्भव छ कि?
0: यो के छ भने संघीय सरकारको अवधारणा अनुसार राष्ट्रिय कृषि नीति 83 को अवधारणा अनुसार चाहिँ के भएको छ भने कमसेकम हामीले थोर थोरै सबैतिर उत्पादन गर्नुभन्दा पनि पालिकाहरूले पनि कमसेकम आफ्नो पालिकामा सकभर पालिकाको एउटा उत्पादन राम्रो बनाउनु पर्यो, बृहत्तर उत्पादन बनाउनु पर्यो, त्यसको मार्केटिङ च्यानल सबै जोड्न सहज हुन्छ, त्यति भएन भने कमसेकम ओडामा एउटा उत्पादनको त पहिचान बनाउनु पर्यो भन्ने उद्देश्यले त्यो गरेको किसान पालिकाहरूलाई चाहिँ उहाँहरूको एलजी पासमा पनि नम्बरहरू हुने र अनुदानको पनि व्यवस्था हुने हिसाबले चाहिँ र यो प्र्याक्टिस पनि राम्रो भएको हुँदाखेरि यो एक प्राविधिक उत्पादनको कार्यक्रमलाई अगाडि बढाएको हो। तपाईँले भने जस्तै अब नेपालमा भलै तपाईँको एउटा प्राविधिक बराबर 12-13 हजार कृषकहरू उसको टाउकोमा आइपुग्छ किनभने प्राविधिक को एउटा चाहिँ संख्या कम हो हैन पछिल्लो समय भले चाहिँ तपाईको स्थानीय तहमा कतिबेर करार सेवामा लिएका प्राविधिकहरुले गर्दाखेरि यो संख्या अलिकति बढी हुन सक्छ र विशुद्ध स्थानीय तहको प्राविधिक भनेको किसानसँग नै जोडिने हो जति हाम्रो स्थानीय तहको किसान प्राविधिकहरु किसानसँग जति जोडियो र काम गर्यो फिल्ड लेभलमा त्यति राम्रो हुने अवस्था पनि हो टिकापुरको कन्टेक्स्टमा हामी 6 जना प्राविधिकहरु अहिले यहाँ टिकापुर नगरपालिका अन्तर्गत सेवामा छौं र 3 जना स्थायी छौं भने 3 जना करार सेवामा हुनुहुन्छ र उहाँहरुको चाहिँ अब अहिले चाहिँ स्पेशली हामी अहिले शाखाबाटै सेवा दिइरहेको अवस्था पनि छ र अब चाहिँ उहाँहरुलाई चाहिँ पुरानै कतिबेर पहिला पनि उहाँहरु फिल्डमा हुनुहुन्थ्यो हामीले बरु एक जनालाई दुईटा वडा सम्म भए पनि केही दिन राउन्डिङ गरेर किसान सम्म चाहिँ पुग्ने गरिकन उहाँहरुले वडा व्यवस्थापन गरेर फिल्डमा परिचालन गर्ने हिसाबले पनि हामीले आर्थिक विकासमा कुरो उठाएर हाकिम साहबसँग चाहिँ लैजाने भन्ने कुरा चाहिँ हामीले अगाडि बढाएका छौं तथापि अब एक वडा एक प्राविधिकको हिसाबले त 9 वटा प्राविधिक चाहिने हो टिकापुरमा प्लस शाखा पनि हेर्नुपर्ने हुन्छ डकुमेन्टेसनको कामको लागि तर त्यही पनि हामी लगभग 6 जना प्राविधिक हुँदाखेरि यसो रोटेसन गरेर गर्दै गर्दा प्राविधिक हिसाबले चाहिँ हामीले वडासम्म र किसानको आएको गुनासोहरूलाई र प्राविधिक सेवाहरूलाई चाहिँ हामीले व्यवस्थापन गर्न सकिरहेका छौँ
1: पालिकामा कृषि उत्पादनको सम्भावना चाहिँ अब जस्तो अब यहाँ चाहिँ धान बालीको पनि त्यस्तै राम्रो सम्भावना छ केरा खेतीको पनि यहाँले भनिसक्नुभयो जस्तो उखु बालीको पनि सम्भावना भन्नुभयो तरकारीमा पनि राम्रो छ तर अब किसानले चाहिँ उत्पादन गरेको वस्तुको उचित बजार र मूल्यको कुरा छ नि जुन समयभन्दा अगावै गर्नुभयो भने त पाउनुहुन्छ होइन बजारको समस्या हुँदैन जस्तो एकैचोटि समयमा चाहिँ मूल्य नपाउने समस्या छ नि
0: यो त खास गरी के हुन्छ भने हामी सुरुमा सबैले उत्पादनतिर धेरै जोड दियौं र उत्पादन गर्नुपर्छ भन्यौं तर पछिल्लो समय उत्पादनले मात्रै गर्नुहोस् भनेर चाहिँ नहुने रहेछ भएको उत्पादनलाई किसानले उचित मूल्य पाउने गरी बजार व्यवस्थापन पनि सँगै लैजानु पर्ने रहेछ भन्ने कुराहरू अहिले चाहिँ यो चाहिँ एकदमै खट्केको विषय बनेको छ यो चाहिँ खास गरिकन के हो त भन्दा उत्पादनलाई बजारसँग जोड्ने कुरामा मैले अघि नै भने लागत कस्ट एकदमै मिनिमाइज गर्नुपर्ने अवस्था छ र त्यसपछि चाहिँ हामीले बजारको च्यानललाई हेरेर उत्पादन गर्नुपर्ने अवस्था छ मानौ मैले तपाईँको चाहिँ 1 बिघामा काउली खेती गर्दैछु भने त्यो काउली खेती कुन ठाउँमा काउलीको अभाव हुन्छ र मूल्य पाउँछ र कहाँको बजारमा बेच्ने भन्ने कुरा हामीले मार्केटिङ प्लान चाहिँ किसान समक्ष लैजानुपर्छ त्यसो गर्यो भने हामीले के हदसम्म मार्केटलाई व्यवस्थापन गर्ने कुराहरू रहन सक्छ जस्तै अस्ति मात्रै भर्खरै तपाईँहरूकोमा पनि मैले कता न्युजमा पनि हेरेर हामी कहाँ पनि आइपुग्नु भएको थियो भलै उहाँ संगठित हिसाबले केरा महासंघ अन्तर्गत आउनु भएन केही व्यक्तिगत किसानहरू हामीले अब केरा त लगायौं फल्यो तर केरा बेच्न सकेको अवस्था छैन बिचुलियाले गर्दाखेरि हामीलाई भाउ नदिने अवस्थामा हामीले दुःख पायौं भन्ने खालको कुराहरू उहाँहरू गुनासो लिएर स्थानीय तहमा सम्बन्धित कृषि शाखामा पनि उहाँहरूले चाहिँ त्यो कुरा उठाउनु भएको थियो र यसमा चाहिँ के छ भने खास गरिकन उहाँहरूको लागत कष्टको हिसाबले र उहाँहरूले महासंघ अन्तर्गत चाहिँ तपाईँको चाहिँ खास मार्केट कहाँ हो र कहाँ बेच्न सकिन्छ भन्ने कुरा किसानले फलाउनुभन्दा पहिला नै मार्केट च्यानल क्लियर गर्नुपर्छ भन्ने कुरा हो जस्तो म तपाईँलाई यो मार्केटको विषयमा क्लियर चाहिँ कहाँनिर गरिदिन्छु भने त्यही खप्तड कृषि फर्मले म चाहिँ जानकीमा हुँदै गर्दा जेठमा काउली उत्पादन गर्दा तपाईँको उहाँहरूले चाहिँ 15 कट्टामा 20,000 बेर्ना लगाउनु भएको थियो 20,000 बेर्ना लगाउँदाखेरि तपाईँको 5,000 बेर्ना लस छोडेर 15,000 बेर्नाले मलाई उत्पादन दिन्छ भनेर लाग्नु भएको थियो अनि 15,000 बेर्ना काउली उत्पादन भयो भने 1 केजी हुँदा त 15,000 हुन्छ तर उहाँको त्यो बेला बजार रेट होलसेल नै 50 रुपियाँ थियो र उहाँले फेरि के भन्नुभयो त भन्दा यो भन्दा नि मेरो मार्केट सुर्खेत हो म त्यहाँ पुर्याउने बित्तिकै मसँग चाहिँ यो मार्केट बेच्न सक्छु भनेर उहाँले अगाडि नै मार्केट च्यानल क्लियर गरेर आउँदा उहाँले 15 कट्टामा तपाईँको चाहिँ भलै 4 महिनामा झन्डै 10-12 लाख रुपियाँ चोखै कमाउनु पर्ने स्थिति आयो होइन 7-8 लाख रुपियाँ
1: 8-10 लाख रुपियाँ
0: अब किसानले थोरै उत्पादन गरेर आफूले खाएर बसेको बेच्ने किसानको लागि त्यति ठूलो समस्याको विषय भएन तर मेरो पेसा नै कृषि हो र यहाँबाट आमदानी गरेर म जीविकोपार्जन गर्छु भन्ने मान्छेले मार्केट अध्ययन नगरिकन वा मार्केट च्यानललाई बजार योजना नबनाइकन उत्पादन गर्ने कुरामा अलिकति घाटा लाग्ने अवस्था लसमा जाने अवस्था हुन सक्छ किसान त्यसो भएको हुँदाखेरि बजार योजना बनाउन एकदमै अपरिहार्य छ र बजार योजना अनुसार नै उत्पादन गर्नुपर्छ भन्ने हो
1: कुरा चाहिँ यो क्षेत्र बारी डुबान अथवा जस्तो गर्मी सिजनमा एकदमै सुक्खा हुने अनि कहिले काहीँ अनियमित वर्षा पनि हुने अनि जाडोमा चाहिँ शीतलहरले एकदमै समस्या आयो विपदले कृषि बालीलाई एकदम प्रभाव पार्ने अवस्था रहन्छ यस्तो बेलामा किसान खासै सचेत भएको देखिँदैन नि त यो त सधैँ हुन्छ भन्ने खालको हुन्छ
0: यसमा यो किसानले असाध्यै आफूले सचेत हुनुपर्ने ठाउँ जस्तो पछिल्लो समय अब हामी जलवायुलाई रोक्न त सक्दैनौँ किनभने हाम्रो हातमा नै छैन तर जलवायु अनुकूलन चाहिँ हामीले हुनुपर्छ भन्ने हो कि मैले अघि पनि सुरुमै पनि भने अलिकति बाली लाउने कुरालाई अगाडि पछाडि पारिदिने हो कि वा जातहरूलाई तलमाथि पारिदिने हो कि होइन र अनेक आफूले किसान र स्थानीय तहले गर्ने कुराहरू गरिसके भन्दा पछाडि अन्तिम विकल्प भनेको बिमासँग जाने कुरा त छँदैछ होइन जोखिम बिमा जाने कुराहरू कृषि बाली बिमाको कुराहरूलाई अगाडि बढाउनु पर्ने त छँदैछ र त्योभन्दा अगाडि पनि हामीले अनुकूलन हुन सिक्ने हिसाबले चाहिँ तपाईँको जातका कुराहरू होइन जस्तै धेरै डुबान हुने ठाउँमा डुबान सहन सक्ने जातहरू पछिल्लो समय धेरै डुबान हुने ठाउँमा तपाईँले उखु खेतीको कुराहरू अगाडि आएको छ त्यसैले गर्दाखेरि अनुकूलित भएर त तपाईँको केही कुराहरूलाई चाहिँ हामीले सचेत गर्ने हो भने किसानले अलिकति आफ्नो रिकम हुन सक्ने चाहिँ म देख्छु।
1: जस्तो यो रोग किरा र आधुनिक कृषिकै कुरा गर्दा पनि जस्तो बालीमा रोग किरा लाग्दा जस्तो किसानलाई धेरै जसो किसानहरूले प्राविधिक ज्ञान नलिखनै विभिन्न खालको विषादी प्रयोग गर्नुहुन्छ नि उहाँहरूलाई यहाँको
0: सबभन्दा ठुलो कृषिको समस्याको विषय के हो भने किसानहरू सबभन्दा ठुलो समस्या कहिले काहीँ गरिरहेको किसानलाई के हो त भन्दा हाम्रो रोग किराको समस्या हो भन्ने हुन्छ कि तालिममा पनि हाम्रो बढी जस्तो कुरा उठ्ने भनेको रोग किराको हो। रोग किराको कुरा के हो भने हामीले एउटा कुरा हामी आफैले पनि के आकलन चाहिँ गर्न सकिरहेको छौँ भने हाम्रो बाजेको पालादेखि नै कयौं पहिलाबाट कृषि भइरहेको छ। हामीले सम्झिने भनेको बाजेको पालामा पनि कृषि हुन्थ्यो तर त्यति बेला चाहिँ अहिलेको अवस्था भिटामिन तपाईँको रोग किराका विषादी दुनियाँदारी हुँदैन थियो तर त्यो बेला चाहिँ बाली उत्पादन गरेर खाइरहनु भएको थियो तर अहिले पछिल्लो सबै असाध्यै विषादी जति बढी आयो त्यति नै रोग किराको अवस्था चाहिँ च्याबिरहेको अवस्था हो। त यो किन हो त भन्दा किसानहरू हामी आफै पनि केही कुराहरू सचेत नभएको अवस्था हो। हामीले किराको खास पहिचान नगरिकनै विषादी छर्ने कुराहरू विषादी सिफारिस विषादीहरू नछर्ने कुरा सिफारिस मात्राहरू नछर्ने कुरा र किसानले सुरु बिउदेखि नै जमिन तयारदेखि नै हार्भेस्टसम्म गर्नुपर्ने कृषि कर्महरू समयमा व्यवस्थित ढंगले नगर्दाखेरि चाहिँ धेरै रोग किराले चाहिँ सताउने गर्छ। तर चाहिँ प्राविधिक सँगै सरसल्लाह लिएर हामीले छनौट उपयुक्त बिउ छनौट गर्ने जग्गालाई चाहिँ तयारी गर्ने र सबै कुराहरू हामीले मिलाउँदै गयो भने धेरै कुराहरू रोग किरा पनि कम गर्न सकिन्छ। अर्को हामीले एकीकृत शत्रुजी व्यवस्थापनलाई चाहिँ अँगाल्नुपर्छ भन्ने हो कि रोग किरा एउटा दुईटा देखिँदैमा चाहिँ हामीले चाहिँ आत्तिएर कडा विषादीहरू छर्ने अवस्था चाहिँ राम्रो हुँदैन। तत्काललाई ती रोग किरा व्यवस्थापन भए पनि अर्को बाली र पछाडिको लागि त्यो ठाउँमा चाहिँ त्यो रोग किरा अझ बलियो भएर आइदिने अवस्था हुन सक्छ। त्यसो भएको हुँदाखेरि हामीले चाहिँ के हो त भन्दा सुरुमा हामीले भलै चाहिँ यो पृथ्वीमा मान्छेभन्दा अगाडि त यो किरा फट्याङ्ग्राको उत्पत्ति भएको हो त्यसो भन्दा हाम्रोभन्दा बढी अस्तित्व अधिकार त किरा फट्याङ्ग्राको हो। त्यसले गर्दा हामीले चाहिँ के भन्दा उहाँहरूलाई मार्नेतिर लाग्ने होइन कि बाली जोगाउनेतिर लाग्ने हो। त्यसो भन्दा एउटा बोटमा एक दुईवटा पात खाने कुरा त स्वाभाविकै पनि लाग्छ। त्यसले गर्दाखेरि हामीले सुरुमा आफैले हातले टिपेर कम कडा विषादीहरू घरमै चाहिँ झोलमल चाहिँ झोल विषादीहरू बनाएर नरम विषादीहरूबाट गयौं भने हामीले त्यो व्यवस्थापन गर्ने कुरामा चाहिँ गर्न सक्छौ। त्यसले गर्दा किसानले प्राविधिकसँग सँगसँगै सल्लाहसँगै हामीले चाहिँ सचेत भएर गयौं भने रोग किरालाई कम गर्न सक्छौ। तर विषादीको प्रयोग पछिल्लो समय अत्याधिक बढ्दैछ तर यसलाई चाहिँ व्यवस्थापन गर्न सकिएन भने रासायनिक मल र विषादीको प्रयोगले जुन असन्तुलन प्रयोग छ यो प्रयोगले चाहिँ भोलि चाहिँ हामीलाई चाँडै यो माटोमा चाहिँ उत्पादन ह्रास हुने चाहिँ ठूलो समस्या निम्त्याउन सक्छ भन्ने चाहिँ मेरो आकलन छ। त्यसो हुँदाखेरि किसानले प्राविधिकसँग सल्लाह गरेर रोग किरालाई व्यवस्थापन गर्ने कुरामा अगाडि बढ्नुभयो भने उहाँलाई राम्रो हुन्छ भन्ने मेरो सुझाव हो।
1: माटो संरक्षणमा पनि ध्यान दिनुपर्छ।
0: एकदमै माटो चाहिँ जोगाएर राख्नुपर्छ हामीले किनभने हामीभन्दा पछाडिको पुस्तालाई पनि यही माटोमा कमाए चाहिँ उत्पादन गरेर खाने गरी हामीले चाहिँ माटो चाहिँ स्वस्थ माटो चाहिँ पछाडिको पुस्तालाई हस्तान्तरण गरेर काम गर्नुपर्छ। तर हाम्रो पछिल्लो समय के भन्दा त्यो माटो पछिल्लो पुस्तालाई जाओस् नजाओस् तर यो हाम्रो पालामा उत्पादन हुनु पर्यो भन्नेतिर लागेका छौँ। यसो हुँदाखेरि भोलि समस्या हुन्छ भन्ने लाग्छ।
1: हजुर, अर्को कुरा चाहिँ जस्तो हाट बजारमा चाहिँ महिला कृषक एकदम धेरै देखिनुहुन्छ, कृषि क्षेत्रमा महिला किसानको सहभागिता बढेको देखिन्छ नि, यसलाई जोगाइराख्न चाहिँ के गर्न आवश्यक?
0: यो दुईटा अर्थले गर्दा उहाँहरूको सहभागिता भयो भन्ने कुरामा पनि म त दुईटा अर्थले कसो भयो भने पुरुषको संख्या बाहिर जाने वा कृषि पेसामा जागिरतिर लाग्ने कृषि विकासतिर कम लाग्ने र महिलाहरूले चाहिँ व्यावसायिक रूपमा किसान गर्ने कृषि गर्ने र पार्ट टाइम पनि कृषि गर्ने हिसाबले चाहिँ हामी यो अहिले पछिल्लो समय व्यावसायिक कृषिमा महिलाको सहभागिता बढी देख्छौँ। र यो सँगसँगै महिलाहरूलाई यो ठाउँमा व्यावसायिक रूपमा बनाइ राख्ने हो भने उहाँहरूलाई चाहिँ कृषिको ज्ञान सिप र तपाईँको उहाँहरूलाई प्रविधिहरूको विषयमा एकदमै अगाडि बढाउने हो भने र जग्गामा उहाँहरूको स्वामित्व बढाउने हो भने र उहाँहरूलाई चाहिँ निर्णय गर्ने चाहिँ तहसम्म कुन बाली लगाउने कुन तरकारी लगाउने भन्ने लगायतका कुराहरू पनि महिलामा नै डिसिजन गर्ने कुराहरू रहने हो भने यो महिलाको असाध्यै राम्रो जुन कृषिमा लगाव र पछिल्लो समय व्यावसायिक रूपमा देखिन्छ यो संख्या राम्रो छ र यसलाई जोगाइराख्नुपर्छ भन्ने नि हो हाम्रो।
1: अन्त्यमा पालिकाका किसानले भोगिरहेको सबैभन्दा ठूलो समस्या चाहिँ के हो?
0: पालिकाको चाहिँ के हो भने तपाईँहरूको हामी तीन तहको सरकारमा छौँ, संघीय स्थानीय र प्रदेश सरकारमा छौँ। संघीय सरकारले पनि त्यही बिउ मल बाँडिरहेछ, प्रदेश सरकारले पनि त्यही बिउ मल बाँडिरहेछ, स्थानीय सरकारले पनि त्यही मल बिउ बाँडिरहेछ, ओडाले पनि इभन तपाईँको चाहिँ त्यही बिउ मल बाँड्ने कुरामा गरिरहेछ। अब कसैले थोरै बाँडेछ, कसैले अलिक धेरै बाँडेछ, अलिक कति जोसँग जति बजेट छ त्यही अनुसार बाँडिरहेको छ। व्यावसायिक रूपमा फर्मै इस्टाब्लिस गरेर किसानलाई कृषिमा लिने हो भने खास गरिकन संघीय सरकारले नीतिगत तहमा काम गर्ने, प्रदेश सरकारले अनुसन्धानको पक्षमा काम गर्ने र स्थानीय सरकारले इम्प्लिमेन्ट किसान सम्बन्धी प्रसारको काम गर्ने भन्ने अवधारणामा संहिता आयो र कृषिको यसरी संरचना भएको हो। तर पछिल्लो समय चाहिँ यो तीनटै तहको सरकारले अनुदान बाँड्ने कुराले गर्दा किसानहरूलाई थोर थोरै हुने अनि यो साल पूर्ण रूपमा अनुदान नहुने अनि त्यसपछि गएर अनुदानको ठ्याक्कै किसानलाई चाहिने पाटोहरू कसैले नसमातिने अवस्थाले गर्दाखेरि किसानहरूलाई एउटा खालको समस्या छ। र अर्को समस्या चाहिँ के हो भने अब पालिकामा मैले देखेको किसानको अनुदानको कार्यविधि चाहिँ छैन क्या। कसै ओडाले चाहिँ मैले एउटा आफैले लागेको के भन्नुहुन्छ भने कुनै ओडाले 75% अनुदान दिइरहेछ, कुनैले 50% दिइरहेछ, कसले 100% अनुदान दिइरहेछ। त्यसो हुँदाखेरि त यो नगरपालिका भित्रका सबै किसान त बराबर होइन नि त भने। त्यसो हो भने त सबै वडाका किसानहरूले बराबर अनुदान पाउने हो भने त हामीले यो अनुदान कार्यविधि छ वा ऐन बनाउनु पर्ने कुरा देखेको छु मैले टिकापुर नगरपालिकामा। यो नहुँदा कुनै किसानले 75% अनुदान पाउने, कसैले फ्री पाउने, कसैले चाहिँ 50 पाउने अवस्था पनि छ। त्यसकारणले यो अनुदानमाको एकरूपता पनि किसानहरूलाई समस्या छ। र अर्को चाहिँ अब किसानलाई अलिकति प्राथमिकता दिएर बजेट पनि पालिकाले चाहिँ व्यवस्थापन गर्यो भने किसानसँग जानलाई जोडिनलाई सहज हुन्छ। र त्यो कुराहरू छ। अब किसानका त धेरै समस्या छन् भने नि, अब मार्केटिङको सबभन्दा त ठूलो समस्या अहिले मार्केटिङको विषय, उत्पादन भएका किसानहरूलाई चाहिँ मार्केटिङको विषय छ होइन। अब जग्गा खण्डीकरण भइरहेको छ, अब यो जग्गालाई खण्डीकरण रोक्ने कुराहरू छ। कतिपय किसानहरूको त जग्गामा स्वामित्वै छैन, त्यसकारण गर्दा कतिपय त के छ भने आफूसँग जग्गा छैन, 5 वर्षलाई लिजमा लियो, त्यो 5 वर्ष राम्रोसँग चलाउन नदिने, उसले चाहिँ एग्रिमेन्ट तोड्ने बित्तिकै वा 5 वर्ष के गर्ने भन्ने खालको छ। त्यसकारणले गर्दाखेरि यी धेरै समस्याहरू छन् किसानका, र यसलाई चाहिँ अब स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले समन्वय गरेर चाहिँ यसलाई व्यवस्थित गर्नुपर्छ। र स्थानीय सरकारले स्थानीय तहबाट गर्न सकिने कृषकका समस्यालाई चाहिँ हामीले समाधान गरेर छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ।
1: हुन्छ, समय दिनुभयो, कृषि सम्बन्धी धेरै जानकारीहरू दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: तपाईँलाई पनि र यो सामुदायिक रेडियोलाई पनि धेरै धेरै धन्यवाद, जुन कृषिको छलफल र कृषकका कुराहरूलाई कृषक समक्ष जुन पुर्याउने खालको जुन यो एकदमै राम्रो वातावरण सिर्जना गरेर जुन खालको अवसर दिनुभयो त्यसको लागि यो रेडियो र हजुरलाई पनि धन्यवाद।
2: कुराकानी पछि अब कार्यक्रममा सुनौ केही सूचना तथा सन्देशहरू। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर। के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्रलाई धन्यवाद दिँदै म प्रस्तोता रत्नापुन मगर पनि विदा हुन्छु। नमस्कार।

0: Unique Fragrance。
1: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा। शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
4: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
5: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी 1 आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
6: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
7: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तँलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि। यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
10: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
11: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओई बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र, कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
3: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।

0: स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरिकन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846349261।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु पर्ने जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
3: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
4: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
3: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528

0: साधारण सभा सम्बन्धी जरूरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुवात गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।
9: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: दाजु विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
11: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
10: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
11: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
10: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
11: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छत्रराज उपाध्याय। सम्पर्क नम्बर 98 66 27 27 99। टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
12: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
13: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
4: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
13: बिहिबार दिउँसो 3 बजे
4: सुन्न सक्नुहुनेछ।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
3: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टीकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टीकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।
4: चर्पी भर्लो चेपे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बाक सरसफाई कैदिही।
5: फोन नम्बर कटा हो त
4: लि डायल गरी 97-620-20-300।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
4: अपनौ कन्ठे, टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। सन्
6: संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620300 98656926।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: हुनुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
8: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
9: खोज खबरमा फेरफेर स्वागत बा। चालू आर्थिक वर्ष शुरू हिलक 3 महिना बीत स्याका बेरफेर बजेट लान निषेधलक सुदूरपश्चिम प्रदेश सरकार थप अनियलमा परलबा। बजेट प्रस्तुत गर्न तयारीमा रहलक प्रदेश सरकार, बोलैलक प्रदेश सभा बैठक नै ऐना असोज 24 गतेकै लागि स्थगित हुल्पा छ। बजेट ऐना समय फेर पाछ धकेलगिलक हो। प्रदेश सभा सचिवालयकी सूचना अधिकारी तारा कुमारी जोशीकी अनुसार बैठक असोज 24 गते बिहान 8 बजे बैठनाकै स्थगित गरगिलबा। 24 गतेकै बैठकमा फेर बजेट प्रस्तुतिकै कार्यसूचीमा उहाँ कल ईसी आग बजेट प्रस्तुत गर बुधबार संध्या 5 बजेका लागि बैठक बोलैलक अन्तिम समयमा न स्थगित गर्क। बिहिबार बिहान 8 बजेका लागि सार्गिल रह, तर बिहिबार बिहान बैठना कैगिलक बैठक समेत स्थगित हुल्पा छ। प्रदेश सरकारकै बजेट प्रस्तुत गर्न तयारी तत्कालकै लागि रोकगिलबा। आगक सरकार प्रदेश सभामा प्रस्तुत कलक बजेट पुनः लेखन गर्क। चालू आर्थिक वर्षकै बजेट लन्न तयारी करगिल रह, तर बजेटकै समय विषय सर्वोच्च अदालतमा पलक रिट अदालत से लिखित जवाब मंगती अन्तरिम आदेश के लागि दुनू पक्ष छलफलमा बोलाइल्पा छ। सरकार थप कानूनी अप्ठ्यारोमा पर्लक हो। अधिवक्ता मणिराम उपाध्याय दायर कलक रिटमा सर्वोच्च अदालत अन्तरिम आदेशकै विषयमा छलफल गर

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, ही रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
5: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: Coffee ready.
1: Wow, thank you. You sound like achhe sugandhit banaucho. Mangaldeep scent 3-in-1 ke saath.
0: I love the scent.
1: I love it too. Hamilai man parcha bhane bhagwanlai pani man parcha.
0: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
2: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगर्जन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
2: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्टेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डा छ 7 साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: शिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिऊ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रम, स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन तथा सम्मान, 13 वर्षकै उमेरमा घर छोडेका जनक साउन 25 वर्षपछि परिवारसहित घर फिर्ता, परिवारमा खुशियाली, भोलिसम्म पानी पर्ने सम्भावना, पर्सीदेखि मौसममा सुधार आउने, मौसमको अवस्था हेरेर मात्रै धान काट्न मौसमविदको किसानलाई आग्रह, र नेपाली कांग्रेस नियमित महाधिवेशन पछिदरको टीकापुर नगर सभापतिमा झपट बहादुर बुढा निर्वाचित। टीकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा भएको छ। समीक्षा कार्यक्रममा पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था, निजी अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्यरत दात्री निकाय तथा संस्थाको सहभागिता थियो। कार्यक्रममा स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन तथा सम्मान कार्यक्रम समेत गरिएको छ। सम्मानित हुनेमा कार्य सम्पादनमा उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा प्रथम मणिकापुर शहरी स्वास्थ्य केन्द्रका हरिदास राणा, दोस्रो स्थानमा अस्नेरी शहरी स्वास्थ्य केन्द्रका निरा धामी र तेस्रो स्थानमा सत्य शहरी स्वास्थ्य केन्द्रका हिमाल सारोमगर सम्मानित हुनुभएको छ। कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्था प्रमुखका रूपमा धनचुपुर स्वास्थ्य चौकीका इमबहादुर शाहलाई सम्मान गरिएको छ। स्थानीय तहको आधारभूत स्वास्थ्य क्षेत्र मापदण्ड 2082 को आधारमा सम्मानित हुनेमा भोलिन्टियर सेवा दिइरहनुभएका अनमी गीता साउद, नर्सिङ तर्फ शान्ता बराल, पारामेडिक तर्फ नवराज त्रिवेणी, प्रयोगशाला तर्फ महेश चौधरी, महिला स्वास्थ्य स्वयंसेविका वडा नम्बर 9 का नन्दा देवी दमाई नेपाली, कार्यालय सहयोगी वीर खराउलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले उत्कृष्ट हुने स्वास्थ्य संस्था र सम्मानित व्यक्तिलाई बधाई दिँदै आगामी दिनमा सम्मान र प्रोत्साहनका कार्यलाई आर्थिकसँग जोडेर काम गर्ने बताउनुभयो।
1: आगामी दिनमा अझ यसलाई अलिकति अझै व्यवस्थित कसरी बनाउन सकिन्छ, यसलाई अलिकति अब आर्थिक लगायत अन्य विषयमा पनि जोड्न सकिन्छ कि, त्यो विषयमा पनि आगामी वर्ष चाहिँ अलिकति बजेट निर्माणकै क्रममा मैले बनाधुकरलाई त्यो नोट गर्न पनि अनुरोध गरेँ। अब मैले सबै कुरो नसम्झिन सक्छु, सामान्य केही थप मोटिभेट गर्ने विषय पनि आगामी दिनमा चाहिँ मैले चाहिँ मेरो तर्फबाट गर्ने सहजीकरण गर्नेछु, त्यो विषय पनि मैले यहाँसँग कमिटमेन्टको रूपमा राख्न चाहेँ।
0: कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका उलट नारायण चापागाईले पालिका स्तरीय समीक्षामा टीकापुर उत्कृष्ट हुँदै आएको बताउँदै दात्री निकाय सहयोगी संस्था सबैलाई समेत समय दिएर छलफल हुनु सकारात्मक पक्ष भएको बताउनुभयो।
2: 3-4 वर्षदेखि टीकापुर नगरपालिका पालिका स्तरीय समीक्षामा अग्रणी स्थानमा आइरहेको छ, लाग्छ मलाई अहिले पनि आउन सक्नु। यो हाम्रो बढाउन पर्ने सूचक बढाउनु पर्ने, घट्नु पर्ने सूचक घट्नु पर्ने त्यो देखियो। एकाध कारणले कुनैको यो खोपको कभरेज कुनैमा कम भएको छ भने कुनैको हातै बढेको पनि देखियो।
0: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जनप्रतिनिधिको अघिल्लो कार्यकालमा स्वास्थ्यमा राम्रा कार्य भएका, अहिलेको कार्यकालमा खासै गर्न नसकिएको महसुस भए पनि पहिलो पटक स्वास्थ्यकर्मीलाई सम्मान गरिएको बताउनुभयो। उहाँले आगामी योजना बनाउन र हालको अवस्था थाहा पाउन समीक्षा कार्यक्रमले सहज हुने बताउनुभयो।
3: टीकापुर नगरपालिकाभित्र स्वास्थ्यका के के काम भएको छ नि त, हामीले त्यहाँको नागरिकलाई गुणस्तरीय सेवा दिएका छौँ छैनौँ, कहाँनिर ग्याप छ, कहाँ समस्या छ, त्यसमा कहाँ के थप्नु छ, अनि स्वास्थ्य सेवालाई राम्रो बनाएर के गर्नुपर्छ भने त्यसको हामी समीक्षा गरेर त्यसको कार्ययोजना बनाउँछौँ। कार्ययोजना बनाएर चाहिँ त्यसलाई हामी आगामी चाहिँ कार्यपालिकामा नगरसभामा राखेर आगामी दिनमा के गर्दा राम्रो हुन्छ त स्वास्थ्यमा भनेर त्यसको हामी विश्लेषण गर्छौँ। सँगसँगै अब मुख्य गरी के छ भने जुन हामी कहाँ चाहिँ समाजमा रहेका जुन वञ्चितीकरण परेका समुदायहरू, त्यसको चाहिँ अब पछिल्लो वर्गलाई हाम्रो सेवा पुगेको हुँदैन, त्यहाँ सेवासँग पुग्नु अलिक के गर्नुपर्छ त्यो बारेमा पनि हामीले विश्लेषण गर्छौँ। र जुन हाम्रो वञ्चितीकरण परेका जुन समुदाय छ त्यहाँ पनि कसरी सेवा दिने, कसरी त्यो उहाँलाई पनि हामी स्वास्थ्यको पहुँचको नजिक ल्याउने, त्यो बारेमा पनि हामीले एउटा योजना बनाउँछौँ। र हामी कहाँ विगतमादेखि थुप्रै हामीले काम गरिरहेछौँ टीका नगरपालिका स्वास्थ्य सेवामा, तै पनि अझै पनि धेरै गर्नु बाँकी नै छ, त्यो ग्याप छ, त्यसलाई पनि हामीले सम्बोधन गर्ने हिसाबले त्यसलाई हामी त्यसको एउटा चाहिँ प्लान बनाएर त्यसलाई हामी आगामी दिनमा त्यसलाई लागू गर्ने प्रयास गर्छौँ।
0: कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले स्वास्थ्य क्षेत्रमा राम्रा कार्य भइरहेका बताउँदै आगामी दिनमा थप काम गर्ने प्रयास गरिने बताउनुभयो।
4: सबै वडाबाट दिनुपर्ने सेवा सुविधा अहिलेसम्म स्वास्थ्य शाखाले सबैले आफ्नो काम कर्तव्य राम्रै गर्नु भएको छ। उहाँहरूलाई म थप प्रत्येक नागरिकको घर दैलोमा गएर जो हाम्रा ज्येष्ठ नागरिकहरू छन् उहाँहरूको घर दैलोमा गएर जुन सेवा टिकापुर नगरपालिकाले घर दैलोमा गएर जुन सेवा दिने अवधारणा ल्याएको छ त्यसलाई पूर्ण रूपमा पालना गर्नुहुनेछ र जुन टिकापुर नगरपालिकाले स्वास्थ्यको लागि अझै के राम्रो काम गर्न सकिन्छ त्यसको लागि हामी थप पहल गर्नेछौं।
0: कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक कमल बहादुर रावले गर्नुभएको थियो। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव समेत रहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा कोशी र मधेस प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको तराई

0: मौसमको अवस्था हेरेर मात्रै धान काट्न समेत मौसमविद निरौलाले किसानलाई आग्रह गर्नुभएको छ।
1: वर्षाको कुरा गर्नुपर्दा चाहिँ आज र भोलिलाई चाहिँ पानी पर्ने नै सम्भावना छ। आज राति भोलि दिउँसो रातिसम्मलाई नै पर्सिदेखि चाहिँ अलिक सफा हुँदै जाने सम्भावना छ। अहिलेसम्मको तीन दिनको हामीले जुन जारी गरेको पूर्वानुमान छ त्यो हेर्दाखेरि चाहिँ हिमाली भूभागहरूमा चाहिँ थोरै स्थानमा तराई र पहाड़ी भूभागको चाहिँ केही स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हुने भन्ने सम्भावना रहेको छ। अब अहिले एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेकोले उहाँहरूलाई चाहिँ मौसम पूर्वानुमान नियमित रूपमा चाहिँ जानकारी लिइराख्नु है भन्ने कुरा चाहिँ अनुरोध गर्दछ। अब धान काट्ने पनि समय छ, पानी पर्ने अवस्था पनि छँदैछ, वैध ठाउँमा भारी वर्षा पनि सम्भावना भएकोले चाहिँ पूर्वानुमानहरू बारे चाहिँ जानकारी लिएर त्यही अनुसारले चाहिँ काम गर्नु होला भनेर अनुरोध गर्दछु।
0: खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिका फ्रिफिम।
2: तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ। बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ।
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकि छस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ ₹600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। 13 वर्षकै उमेरमा घर छोडेका जनक साउत 25 वर्षपछि परिवारसहित घर फिर्ता हुनुभएको छ। उहाँ घर फर्केपछि परिवारमा खुशियाली छाएको छ। थप खबर आकाश चौधरीबाट।
5: 13 वर्षकै उमेरमा तत्कालीन नेकपा माओवादीको जनमिलिसिया भएर घरबाट निस्किनुभएका अछामको रामारोशन गाउँपालिका 6 परिवहन भटाकाटियाका जनक साउट 25 वर्षपछि टिकापुर फर्किनु भएको छ। 2058 साल फागुन 1 गते अछामको सदरमुकाम मंगलसेनमा माओवादीले आक्रमण गर्ने तयारी गरिरहेका बेला जनक बिरामी भएपछि घर आउनु भएको थियो। माओवादी घरैमा बस्दा

0: सरकारी पक्षको निशानामा पर्ने खतरा देखाउँदै गाउँले घर छोड्न आग्रह गरेपछि जनकले गाउँ छोड्नु भएको थियो।
1: पढा लेखा नहुँदाखेरि त्यस्तै गाउँ गाउँमा घुम्ने काम थियो। घुम्नु त हाम्रो साता भयो, उतातिर कालीकोट पनि पर्छ एकचोटि, हाम्रो पाल त भइगयो, माथि सिरी ऋषिदेवा भइगयो, माथि बाजुरातिर भइगयो, त्यति नै घुमेको। त्यही घुमेर त्यही हो गाउँ गाउँमा घुम्ने, पार्टीमा नभन्ने बस त्यही हो, झोला बोक्ने बस। पहिले खाइन्थ्यो, कहिले भोकै हिँडिन्थ्यो। घाटमा त खासै त्यत्रो त भएको थिएन, त्यत्रो सानोतिनो त भइरहेको थियो भनेर सुनेको, तर खासै ठुलो त सुनेको थिएन। त्यतिर घर आउँदाखेरि मैले पैसा लगाएको थिएँ बजेबाट, त्यतिर 600 रुपियाँ लगाएको थिएँ। माथिबाट त पहाड पैदल हिँडेर आएको, यो चिसा पानी कल्लोबाट के भन्छ त्यो, त्यतिखेर एक्लै आएको। पहिला एकचोटि आइहाल्यो त्यतातिर हाट आउँदाखेरि थोरै थाहा थियो।
0: जनकले भारतको लखनऊ पछि आगरा, दिल्ली, मुम्बई, हरियाणा, कुरुक्षेत्र, अम्बाला हुँदै हिमाचलको सिमला पुगेर काम गर्नुभएको छ। घर आउन लाग्दा दुईपटक बाटैमा लुटिएपछि उतै घरजम गरेर बसेको बताउनुहुन्छ।
1: दुईचोटि हामीलाई एउटा एकचोटि हरिद्वारमा लुट्यो, एकचोटि वहीँ चण्डीगढ बसड्डामा। जग्गा थिएन, त्यति एउटा 4-5 लाख थियो त्यो होटलमा मैले कमाइ गरेको पैसा, त्यो हरिद्वारमा लुटेको थियो। एक महिना त गुजर छ फेरि, त्यसको बाद डर लाग्दाखेरि दोबार गएँ त्यस्तै हुने कि भनेर बाटोको लुट। त्यतिखेर त न त्यतिखेर थाहा लागेको।
0: बेहोस भएको बेला सहयोग गर्ने परिवारकी छोरीसँग पछि जनकको विवाह भएको श्रीमती माया साउत बताउनुहुन्छ।
2: त्यस बेला त हामीलाई थाहा पनि थिएन, हामी विवाह पनि गर्नु भनेर दाई भन्थे, दाई भनिदिनु भन्थे। पछि पछि गर्दा गर्दै फेरि थाहै लागेन। हाम्रो आम्बाउले पनि काफी सालको बाद माने हुन् हाम्रो विवाहको। यहाँको तोडफोडको काम मेरो खाना बनाउने अफिसमा, जससम्म हात खुट्टा चले तससम्म चल्छ, हात खुट्टा अहिले थामी भयो भने काम पनि थामै। 20 साल भइगयो। ठुलो छोरी 19 वर्षको थियो, त्यसपछि माइली छोरी जन्मियो 15.5 को, त्यो 14 साल।
0: अहिले कवाड कारखानामा काम गर्ने जनक कि श्रीमती माया सोही कम्पनीको भान्छे हुनुहुन्छ। भूमिगत हुँदा अछाम र कालीकोटमा कार्यक्षेत्र बनाएका जनक भारत भासिएको 7 वर्षपछि रोल्पाका साथीले नेपालमा माओवादीको सत्ता सकिएको र नेताहरू देशकै नेता मन्त्री भएको शान्ति आयोगको थाहा पाएको बताउनुहुन्छ।
1: रोल्पाको मान्छेले भनेको साथै काम गर्नु थियो, त्यसले भन्यो त्यस्तो सब खतम भयो, त्यो गएर पार्टीको सत्ता सब खतम भयो भने आगे परिवर्तन ल्याउनु थियो। जस्तो माओवादीले परिवर्तन, अहिले जग्गा जग्गा गाउँ गाउँमा सडक निकालेर पहाडतिर, त्यो पनि परिवर्तनै हो। त्यो बेला ठिकै लाग्यो परिवर्तन गरेर फेरि माओवादीको ठिकै हो। यो सरकार पनि अहिले देख्ने सरल के गर्छ, पहिला त आफ्नो परिवार याद आउँथ्यो। त्यतिखेर भाइ परिवार सानसानै थियो, दाई ठुलो थियो, दिदी ठुलो थियो, त्यही त दिदीमा त विवाह भएको थियो, कसरी भएको थियो भाइमा सब सानै थियो।
0: जनक भारत पछि पनि उहाँको परिवारले ज्यादै दुःख पाएको भाइ जगत साउन्ड बताउनुहुन्छ।
3: यहाँबाट लखेटिँदाखेरि कति भोकारे, कति खाइरहे थिए, के लाग्यो झाडी झाडी भित्रबाट यहाँबाट टेकुने हुँदै, त्यहाँबाट बाटो हुँदै, त्यहाँबाट यहाँबाट पैतले पैतल जानुभयो। अहिले साल आउला, पुरा साल आउला भन्दा भन्दा 25 सबैहरू कट्नु लाग्यो। अब हामीले अब यो जिउनु छ भने आश थिएन। कोही तराईमा के भन्दा, कोही मान्छे को रुखमा चढाएको त्यसमा बन्द मारेको उनलाई, कोही अब कहाँ यस्तो त्यो बस्ती फेला पऱ्यो त्यहाँ मारे उनलाई, त्यसो दादा सम्पर्क बिन्दु भए। त्यसैले अन्त अहिले हामीले अब मुखती टुमुकै आउँदाखेरि हामीले खुसी लाग्यो भन्नु, हामीले आशा मारेको मान्छेले आशा जागे जस्तो भयो।
0: जनकी आमा कलधरी साउन्ड श्रीमान हराएको 25 वर्षपछि छोरा आउँदा 4 छोरा देखेर मनमा हर्ष लागेको बताउनुहुन्छ।
4: आउने बा ढेकिने बा हो देवी देवता प्रसन्न मनमा अर्को लाग्यो। नानकै माओवादी लगाए त्यहाँ 13 वर्षको लिएको पार्टीमा बच्चा गाइगो हुँदो आइगयो, गाई मुसी बाल्ला स्कुल जाँदा त्यो त पढेन, लेख्नै आएन, लेख्नु जम्मै आएन, स्कुल जानु अन्त पढाउन घर बाबु खबिन्द्र आयो सुरुमा 4 छोरा अब मुखति भएर मुत थाती भयो।
0: हाल टिकापुर स्थित सुकुम्बासी शिविर स्थित घरमा पुग्नु भएका जनकको आगमनले परिवारमा खुसी छाएको, अब उनीहरूको नागरिकता र छोराछोरीको जन्म दर्ता आवश्यक रहेको भाइ बुहारी दिपा साउत बताउनुहुन्छ।
5: सासुदासम्मको दुःख कष्ट सबैले भोग्नु पर्यो, दिदीले पनि खानु पर्यो, दाइले पनि खानु पर्यो, बालबच्चाले पनि खानु पर्यो, सबै मिलेर सबैले संयुक्त गरेर अब दिदीको दाजुको केटाकेटीको भविष्य नेपालको नागरिक हुनको आवश्यकता छ, नेपालको जन्मदत्ता पाउनु आवश्यक छ, नेपाली नागरिकता पाउनु आवश्यक छ, नेपालको राष्ट्रिय परिचय पत्र पाउनु आवश्यक छ, नेपाली नागरिक हुनको धेरै आवश्यक हुनाले अब अर्काको देशमा गुलामी भएर कथा सम्म खानु पर्ने, अब आफ्नै देशको गुलामी नपाऊ, आफ्नै देशको केही न केही गरेर खान पाऊ भन्ने कुरो दुःख छ। दुःख किन नहोला त, अब सास छैन भनेर माया मार्नु हामीले सबैले मारिसकेको हो, सास रहेछ, सास हुँदाखेरि आउँदाखेरि हामीलाई सुखको आँसु पनि छ, दुःखको आँसु पनि छ।
6: नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको टीकापुर नगर सभापतिमा झपटबहादुर बुढा निर्वाचित हुनुभएको छ। आज टीकापुरमा भएको अधिवेशनबाट बुढा निर्विरोध निर्वाचित हुनुभएको हो। सभापति लगायत सम्पूर्ण कार्य समिति निर्विरोध चयन भएका छन्। उपसभापतिमा टीकाराम रेग्मी र गीता रावल चयन हुनुभएको छ भने सचिवमा चन्द्रप्रकाश चौडारी र नन्दकृष्ण खनाल चयन हुनुभएको छ। यस्तै गरी सहसचिवमा मनवीर चौधरी सुमित रावल चयन हुनुभएको छ। कोषाध्यक्ष सदस्यबाट चयन गरिनेछ। सदस्यहरूमा प्रत्येक वडाबाट एकजना महिला सहित तीनजना चयन हुनुभएको छ। यसै गरी तीनजना जिल्ला सदस्यमा प्रेम बहादुर विक, लक्की शाह र हेमन्त रावल चयन हुनुभएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री डाक्टर तथा कांग्रेस नेता डाक्टर रणबहादुर रावलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै डाक्टर रावलले आफूहरू लोभ लालच छोडेर सत्यको पक्षमा उभिएको बताउनुभयो। उहाँले नेतृत्व खोज्ने बहानामा आफ्नै साथीहरूले निष्ठा इमान्दारिता सदाचारिता भन्दा दादागिरी देखाएकाले यो प्रवृत्तिको विरोधमा आफूहरू उभिएको बताउनुभयो। कार्यक्रममा पूर्व सांसद गंगाबहादुर कुँवरले संगठन बलियो बनाउने कुरामा अब आफूहरू जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो। महासमिति सदस्य नवराज रावले अब जनताको मन जित्नुका साथै जनताका आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कांग्रेस नेता प्राध्यापक डाक्टर जगत बहादुर सिंह रावल, महाधिवेशन प्रतिनिधि तथा टीकापुर नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष दीपक चौधरी, पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, केन्द्रीय शिक्षा विभाग सदस्य तारामान रावल, वडा सभापति मध्येबाट पूर्ण नायक, महिला संघ कैलालीका कोषाध्यक्ष निर्मला कडायत, दलित संघका केन्द्रीय सदस्य हर्क विश्वकर्मा, टीकापुर बहुमुखी क्याम्पसका सुबीर सभापति किरण साउद लगायतले बोल्नुभएको थियो। महाधिवेशन प्रतिनिधि रामबहादुर भण्डारीले स्वागत सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रदेश संयोजक मोतीराम भण्डारीले गर्नुभएको थियो। 15 महाधिवेशन अन्तर्गत देउबा पक्षको यतिखेर पालिका र क्षेत्रीय अधिवेशन भइरहेका छन्। चालू आर्थिक वर्ष शुरू भएको तीन महिना बित्न लाग्दा पनि बजेट ल्याउन नसकेको सुदूरपश्चिम प्रदेश सरकार थप अनियलमा परेको छ। बजेट प्रस्तुत गर्ने तयारीमा रहेको प्रदेश सरकारले बोलाएको प्रदेश सभा बैठक नै आगामी असोज 24 गतेसम्मका लागि स्थगित भएपछि बजेट आउने समय पनि पछाडि धकेलिएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी तारा कुमार जोशीका अनुसार बैठक असोज 24 गते बिहान 8 बजे बस्ने गरी स्थगित गरिएको छ। यसअघि बजेट प्रस्तुत गर्न बुधबार साँझ 5 बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरी बिहिबार बिहान 8 बजेका लागि सारिएको थियो। बिहान बस्ने भनिएको बैठक समेत स्थगित भएपछि प्रदेश सरकारको बजेट प्रस्तुत गर्ने तयारी तत्कालका लागि रोकिएको हो। यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशीले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री मार्फत प्रदेश प्रमुख समक्ष राजीनामा दिएका जोशीको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
7: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
8: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423059।
9: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
0: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, जानकी गाउँपालिका वडा नम्बर 3 स्थित छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवा बाढ़ी प्रभावित परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। थोरै भए पनि बाढ़ी प्रभावित परिवारका बालबालिकालाई पठन पाठनमा सहयोग होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक वीरेन्द्र चौधरीले जानकारी दिनुभयो।
10: यो हाम्रो रसुवामा बारीमा परेका ग्रामीण गाउँपालिका स्थलका परिवारका बच्चाहरूको बालबालिकाहरूले परम्परामा पुग्ने गरी चाहिँ शैक्षिक सामग्रीहरू वितरण गरेका छौँ। त्यसमा चाहिँ बच्चाहरूको लागि एक वर्ष पुग्ने गरी उहाँहरूको किताब कपीहरू भयो, अनि स्कुल ड्रेसहरू भयो, जुत्ता मौजा अनि आएर अझै पुग्ने सामग्रीहरू दिएर शैक्षिक सत्र पुग्ने गरी चाहिँ हामीले शैक्षिक सामग्रीहरू वितरण गरेका छौँ। हाम्रो चाहिँ स्थानीय तहमा अब जस्तो आपतकालीन विपदमा परेका उहाँहरूले चाहिँ हाम्रो चाहिँ सहकारीले पनि केही सहयोग गरेको छ भन्ने कुराहरू र सामाजिक विकास कोषमा चाहिँ हाम्रो प्रयोगको चाहिँ पैसाले अब केही राहत होस् भन्ने सुझाव दिएका हौ।
6: सहकारले सामाजिक विकास कोष कार्यक्रम अन्तर्गत आफ्नो कार्यक्षेत्रभित्र रहेका जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुरका दिपेन्द्र चौधरी श्याम चौधरीका बालबालिकालाई सामग्री सहयोग गरेको हो। कामको सिलसिलामा रसुवा पुग्नुभएका वडा नम्बर 6 जगतपुरका श्याम चौधरी र दिपेन्द्र चौधरी गत भदौ 10 गते रसुवाको भुटेको सीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। खोज खबरमा अब पालो जनावाजको। टिकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष 2082-83 को वार्षिक समीक्षा कार्यक्रम भएको छ। आजको जनावाजमा हामीले केही स्वास्थ्य शाखा प्रमुखलाई स्वास्थ्य संस्थाका राम्रा पक्ष र समस्या के छन् भनी सोधेका छौं।
11: नमस्कार, म महेश कुमार श्रीवास्तव, नारायणपुर स्वास्थ्य हो कि जनस्वास्थ्य अधिकृत। सबभन्दा ठूलो कुरो के छ भनेपछि हामीले स्वास्थ्य सेवाहरू चाहिँ नारायणपुर स्वास्थ्य हो किबाट राम्रै दिइरहेका छौँ। मेन्टल हेल्थ कार्यक्रमहरू पनि लागू छ हामी कहाँ, अरू कार्यक्रमहरू पनि धेरै, बर्थिङ सेन्टर पनि छ हामी कहाँ, र हामीले चाहिँ सबै कार्यक्रमहरू राम्रैसँग चलाइराखेका छौँ। यी सबै कार्यक्रमहरू राम्रोसँग चलाउँदा चलाउँदैको बावजुद पनि हामीसँग केही समस्याहरू पनि छ। औषधि सप्लाई नियमित नभइदिनाले समस्या आइदिन्छ। त्यसपछि हाम्रो भवन चाहिँ एकदम जीर्ण भइसकेको छ, त्यो भवन मरम्मत गराउनु पर्ने आवश्यकता पनि देखिन्छ। अब पाङ मैत्री टोयलेटसम्म पनि छैन, त्यति राम्रो भवन हुँदा हुँदै पनि त्यो पनि आवश्यक देखिन्छ। त्यस्तै किसिमले एसीहरू बिग्रेको छ, झ्याल ढोकाहरू बिग्रेका छन्, ती सबै कुराहरू चाहिँ मरम्मत गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ। अनि ल्यापटपहरू पनि हामीसँग अब कोइकाले दिएको ल्यापटप त्यतिखेरको छ, अब त्यो चलाउनलाई पनि एकदमै अप्ठ्यारो तरिकाले चलाउनुपर्छ। र नेटको एक्सेस पनि कस्तो हुन्छ भने कहिले नेट नभइदिने, कहिले बत्ती नभइदिने, त्यसले गर्दाखेरि हामीलाई काम गर्न धेरै कठिनाई हुन्छ।
12: नमस्ते, मेरो नाम चाहिँ सीता चौधरी, म चाहिँ शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्रमा चाहिँ हेल्थ एसिस्टेन्टको रूपमा कार्यरत छु। अहिले चाहिँ हामीले चाहिँ हाम्रो संस्थामा चाहिँ भनौँ अब प्राइमेरी लेभलको आधारभूत स्वास्थ्य संस्थामा जस्तो किसिमको सेवा हुन्छ त्यो सेवाहरू प्रदान गरिरहेछौँ। हाम्रो संस्थामा चाहिँ ओपिडी सेवाहरू दिइरहेछौँ। ओपिडी सेवाबाट चाहिँ हामीले चाहिँ अब सिकल सेल सेन्टर भएको कारणले गर्दा पनि हामीले चाहिँ त्यहाँ आएको विशेष गरेर थारू समुदायका नागरिकहरूलाई हामीले चाहिँ विवाह कुण्डलीको परामर्शहरू गरिरहेछौँ। त्यसै गरेर अब एएनसीका कुराहरू भइहाले त्यो पनि गरिरहेछौँ। फ्यामिली प्लानिङका सेवाहरू दिइरहेछौँ। डाक्टर सहितको सेवा चाहिँ दिइरहेछौँ हामीहरूले। हाम्रोमा चाहिँ अब अहिले चाहिँ प्रचार प्रसारको कमीले गर्दा पनि भनौँ अब खासै चाहिँ त्यहाँ सिकल सेलकै लागि परामर्श लिनुभन्दा पनि कस्तो जसलाई चाहिँ सिकल सेल छ त्यहाँ व्यक्तिहरू चाहिँ बढी आइराख्नु भएको छ। के को लागि भन्दाखेरि अब सबैको धारणामा के भयो भने यो चाहिँ उपचार हुन्छ भन्ने किसिमको उहाँहरूको सोच गइसकेको छ। त्यसको लागि पनि उहाँहरू विशेष गरेर अब अस्पतालमा औषधिको अभाव हुँदाखेरि पनि अनि त्यसपछि हाम्रोमा चाहिँ के गर्छन् त्यो सिकल सेलको औषधि छ कि छैन भनेर त्यसको लागि बढी आइराख्नु भएको छ। अब त्यो औषधि चाहिँ अब हाम्रो संस्था चाहिँ नयाँ भएको कारणले गर्दाखेरि हामीले चाहिँ सिकल सेलको औषधि चाहिँ उपलब्ध गराएको सके छैन भनौँ।
13: नमस्कार, म उषा भुषाल, विजयनगर शहरी स्वास्थ्य केन्द्र। हाम्रो संस्थामा चाहिँ राम्रा कामहरूमा चाहिँ मानसिक स्वास्थ्य सेवा चाहिँ हामीले एकदम राम्रोसँग दिइरहेछौँ। नसर्ने रोगको सेवा पनि हामीले ज्येष्ठ नागरिकहरूलाई राम्रोसँग दिइरहेछौँ। अहिलेको आर्थिक वर्षमा चाहिँ हाम्रो खोप चाहिँ एकदम राम्रोसँग सुधारिएको छ। अझै हामीले सुधार गर्नुपर्ने चाहिँ गर्भवतीको चाहिँ भिजिटहरू, त्यो चाहिँ अलिकति सुधार गर्नुपर्नेछ। र अर्को हाम्रो गाउँघर क्लिनिकमा चाहिँ हाम्रो भवनहरू, भौतिक पूर्वाधारहरू नै छैन। हाम्रो चाहिँ बन्दीपुरमा चाहिँ हामी खुला आकाशमै खोप लगाउँछौँ। राजीपुरमा पनि हामीलाई बने जस्तो भवन छैन, हाम्रो बस्ने ठाउँ छैन। होइन, गर्मीको मौसममा खुला आकाशमा खोप लगाउँदाखेरि खोपको क्वालिटी कस्तो हुने होइन भन्ने प्रश्न नै छ। त्यसले गर्दा चाहिँ समस्याहरू चाहिँ त्यो खास भौतिक पूर्वाधारमा चाहिँ हामीलाई धेरै नै समस्या, र एकदमै हाम्रोमा चाहिँ बिरामीहरू एकदम धेरै आउँछन्। हामीले दुई नम्बर हाम्रो संस्था भए पनि हामीले यो विशालनगर लाइपुरदेखि लिएर हाम्रो एकता नगरको टोटल बिरामीहरू चाहिँ यतै हाम्रोमै आउने भयो भएर चाहिँ हामीलाई कहिले कहिले हम्मे हम्मे नै पर्छ। दिनमा 40, 45, 47, 50 जनासम्म पनि हामीले बिरामीहरू छ। त्यो अनुपातमा हामी कर्मचारी चाहिँ अलिक कमै छौँ भनौँ होइन। महिनाको 6 दिन त फिल्डमै जानुपर्छ। बिरामीको संख्या चाहिँ उल्लेख नै छ हाम्रोमा चाहिँ।
6: यसै जनावादसँगै खोज खबरको अन्त्यमा रहँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रम। स्वास्थ्य संस्थाहरूको मूल्यांकन तथा सम्मान। 13 वर्षकै उमेरमा घर छोडेका जनक साउन 25 वर्षपछि परिवारसहित घर फिर्ता। परिवारमा खुशियाली। भोलिसम्म पानी पर्ने सम्भावना। पर्सिदेखि मौसममा सुधार आउने। मौसमको अवस्था हेरेर मात्र धान काट्न मौसमविदको किसानलाई आग्रह। र नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको टिकापुर नगर सभापतिमा झपट बहादुर बुढा निर्वाचित। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार। हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
14: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
15: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
14: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
15: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083-84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
14: आर्थिक वर्ष 2083-84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
15: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
14: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
15: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
14: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
15: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
14: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
15: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
16: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: सुन्टो कि नै वहाँ नन्डे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
4: तुहार बाटस्त वहाँ रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स मा से गहना बनाएका आन्से कि कत्रा सुघर बनाएका ल बाटी
5: ए ले ले ठिक बा चल हाली भाटवट खाइ हौ जाइका हौ सामुएल ज्वेलर्स मा घर गहना बनाइ।
6: सामुएल ज्वेलर्स बलभद्र चोक चिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।
7: कॉफी रेडी।
8: वाओ, थैंक यू। अच्छे सुगंधित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
7: आई लव द सेंट,
8: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
9: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
10: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।

0: शर्मा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि, यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कुजिआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822।
3: जापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
3: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625597940 3350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापाडी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: कफी रेडी।
5: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी टिकापुर कैलाली।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1,090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625597940304350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
7: सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
1: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनुहुनी कुरो हो, पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा।
0: बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय। मतपत्र छाप्न ढिलाइ भएपछि कांग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
2: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
0: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। वीरगंज स्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने। आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
3: रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघर्जन चट्याङ हावाहुरी चाहिँ पानी पर्ने सम्भावना देखिएको छ।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवा भोटेकोशीको बाढ़ीले मानव पशुपन्छी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस भएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढ़ी, खोर्ल्यो, देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
5: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
6: सबै वडाका अधिवेशनहरू मंसिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू पुष 4 गते गर्ने र मंसिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढंगले यो डिजिटल वार सुरु गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढाइएको छ त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन ढंगले हामी भूमिका खेलेका छौँ त्यो कुरामा केन्द्रित हुने गरेर अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताका सरकारको क्षेत्रमा बढी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौँ।
5: यसैबीच बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
1: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता चाहिँ कुदाउने कुरो हो। राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन। किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन, त्यो ओली विद्यालयले चाहिँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याङ्कको संकटलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो चाहिँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो भयो। त्यस कारण मलाई लाग्छ यसका दुईटा पाटा भए एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन। त्यो अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
5: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
2: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका। त्यो भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
5: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
7: यस्तो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहे जेसुकै मिस्टेक भयो. हजुरहरू त डक्टर हुनुहुन्छ है, तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी चाहिँ छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस. हजुर यो चाहिँ कुनै पनि लजिक कुनै पनि ऱ्यासनल चाहिँ त्यहाँनिर चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छैन.
5: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ. विभागका उपमहानिर्देशक विपन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 को दफा 37 को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो. उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ. कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ. हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्. नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो. चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो. गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ. कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ. अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ. तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ. साझा खबरमा अब खेल खबर. नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो. नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो. त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो. त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ़न सकेको छैन. गत जून 24 भने नेपाल फिफाकै निलम्बनमा परेको थियो. दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ.
0: बाढ़ीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
8: घर देख्दा राम्रो देखिन्छ. प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो.
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी.
10: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ. साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ.
9: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ.
10: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083-84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ.
9: आर्थिक वर्ष 2083-84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
11: छुट हुनेछ।
10: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
11: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
10: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
11: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
10: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
11: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
12: त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ, ढुङ्गा माटो सारा त्यहीँ छ। हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई। घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि, हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेका छौँ हामी।
13: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बाढ़ीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ। यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
14: बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ धेरै जस्तो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँछ्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँछ्योहरू गर्ने, अनि हाँछ्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुनसक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
13: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहि नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसून बाहिरिने क्रममा छ। यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदको भूमिका।
15: अब हामी बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रैमास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
13: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
13: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
15: धन्यवाद लीलजी।
13: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ गर्दै हुनुहुन्छ।
15: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेका थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
13: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
15: मैले एउटा पनि आश्वासन दिनु परेन।
13: तपाईँ नद्या कि जनताले नै
15: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ, सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै हामी भन्दैनौ भनेर भन्नुभएको छ।
13: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
15: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढाउनु पर्दछ र अहिले हाम्रो पाँच चार जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने, डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने, यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन, आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँचसरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका, त्यही लेभलबाट, त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्याहरू छ। त्यसरी कृषिलाई चाहिँ अलि बढी नै प्रोत्साहित गर्नुपर्छ।
13: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ, डेरी व्यवसाय, तेस्रो
15: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन
13: के छ। पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म
20: त्यो डाँडाकाँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
15: डिमाण्ड बेस होइन र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामी बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू पाँच थर जिल्ला चाहिँ विशेष गरेर लिम्बूसम्म सँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरू फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ एक तीनपल्ट पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो।
20: तपाईँलाई एउटा सांसद रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। 5 ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मानिस?
15: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रश्न रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने।
20: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ, गरिरहेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ?
15: पाँच थर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथीभराको होइन दर्शन गर्ने सरसर सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नै अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ। भन्नाले पनि अब मुख्यत पाथीभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँच थर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँच थर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नै तीन सिमाना भने चाहिँ तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
20: लब्रेकुटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
15: भन्न खोज्दै थिए। सादुटार पनि एउटा चाहिँ नै अनुपम किसिमको चाहिँ नै सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नै पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै सादुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो, जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नै हामीले सहज बनाउन सक्यौँ भने पाँच थर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ।
0: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 तपाईँले सुन्न सक्नुहुनेछ। केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
21: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
22: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
23: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।

0: कपालता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98 25 67 72 72।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
4: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कुजियार मेडिकल भएको घर, संचालक गणेश साहू, फोन नम्बर 9822-83-10-54।
3: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि, स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकारभित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टीकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404222।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
2: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
1: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
2: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
0: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मेन गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 98484-33456।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-63-77-72।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली कांग्रेसको नेतृत्व चयनमा ढिलाई, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट ल्याउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेरसँग कुराकानी, अनि
2: लास्नी भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोशीको बारीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीड़ा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी शहर क्रामातोक्समा दुईवटा बसमा भएका आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सड़कभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रूसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान शहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी शहर किएवमा पनि दुईवटा छुट्टा छुट्टै आक्रमणमा परि 3 जनाको मृत्यु भएको बताइएको छ। मध्य पूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 वटा भन्दा बढी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अफ रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5औं दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 चान्चुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 एउटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो, मतदान अधिकृतहरूको चाहिँ 32 जना चाहिँ कानून व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँदै म 3 बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ 12-2-1-2 जान सक्ने आकलन गरी यो राति चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भनेपछि फेरि झगडा सगडा होला कसैले कसैलाई पानपुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली भाकिराखे जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ यो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखेको छु 7-3 भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोट छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखे हो 3 बजेसम्म सिद्धेन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घन्टा भन्दा तलमा चाहिँ हुँदै हुँदैन
0: पाँच छ दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्नी चाहिँ वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछु
0: उनी थिए काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मंसिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौंले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो त सबै
4: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोलि सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन सबै विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझेको छैन कि
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्नु पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइ छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीले राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँलाई लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो
4: सुन्नुहोस् न त्यस्तो केही पनि होइन न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही।
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको निजी सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन शुरू भइसकेका छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त केही बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेको छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिने गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही। बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपट्टीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोदिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
7: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बाहिर गएको छ भनेर भन्दाखेरि, पहिला बाहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस लाज भए पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थ्यो होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु तर सपनीमा पनि भेटिँदैन।
8: फर्केर आउँछ उही के भने हेरेको आउँदैन, मामी भनेको भन्दा उही भन्दैन, छोराको याद आउँछ कान जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदैन।
6: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाको।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
3: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:15 निम्ति विदा दिनुहोस्। नमस्कार।
9: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा ट्रेडर्स टिकापुर एक व्हाइट हाउस को तल सरेको जानकारी गराइन्छ। संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
2: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
2: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
6: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसाइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147 99 2460 2532। अछाम मंगलसाइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924628825।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
4: कफी रेडी।
5: वाउ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन जान्नु पर्यो जस्तै लाग्छ
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टिकापुर नगरपालिकाको पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रम भएको छ। समीक्षा कार्यक्रममा पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था, निजी अस्पताल, स्वास्थ्यका क्षेत्रमा कार्यरत दार्चुली निकाय तथा संस्थाको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य संस्थानको मूल्यांकन तथा सम्मान कार्यक्रम समेत गरिएको छ। सम्मानित हुनेमा कार्य सम्पादनमा उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा प्रथम मणिकापुर शहरी स्वास्थ्य केन्द्रका समेत हरिदास राणा, दोस्रो स्थानमा स्नेरी शहरी स्वास्थ्य केन्द्रका निरा थामी र तेस्रो स्थानमा सती शहरी स्वास्थ्य केन्द्रका हिमाल सरुमगर सम्मानित हुनुभएको छ। कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्थाका प्रमुखको रूपमा धनसिंहपुर स्वास्थ्य चौकीका एम बहादुर शाहलाई सम्मान गरिएको छ। स्थानीय तहको आधारभूत स्वास्थ्य क्षेत्र मापदण्ड 2082 आधारमा सम्मानित हुनेमा भोलिन्टियर सेवा दिइरहनुभएका अनमी गीता साउत, नर्सिङ तर्फको शान्त बराल, पारामेडिक तर्फ नवराज रेग्मी, प्रयोगशाला तर्फ महेश चौधरी, महिला स्वास्थ्य स्वयंसेविका वार्ड नम्बर 9 का नन्द देवी दमाई, नेपाली कार्य सहयोगी बिर्ख रावललाई दोसल तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले उत्कृष्ट हुने स्वास्थ्य संस्थान र सम्मानित व्यक्तिहरूलाई बधाई दिँदै आगामी दिनमा सम्मान र प्रोत्साहनका कार्यक्रमलाई आर्थिकसँग जोडिएर काम गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा स्वास्थ्य संस्थान कार्यालयका अलत नारायण चापागाईले पालिका स्तरीय समीक्षामा टिकापुरमा उत्कृष्ट हुँदै आएको बताउँदै दात्री निकाय सहयोगी संस्था सबैलाई समेत समय दिएर छलफल हुनु सकारात्मक पक्ष रहेको बताउनु भएको छ। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावले जनप्रतिनिधिहरूको अघिल्लो कार्यकालमा स्वास्थ्यमा राम्रो कार्य भएकोमा अहिले कार्यकालमा खासै गर्न नसकिएको महसुस भए पनि पहिलो पटक स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको बताउनु भएको छ। उहाँले आगामी योजना बनाउन र हालको अवस्था थाहा पाउन समीक्षा कार्यक्रमले सहज हुने बताउनु भएको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव समेत रहेको छ। अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा कोशी र मधेश प्रदेशको तराई भूभागमा समेत यसरी साधारणतया मौसम बदलिन लागेको र बाँकी भूभागमा आंशिक मौसम बदलिएको बताएको छ। कोशी प्रदेशको तराईमा एक दुई ठाउँमा र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा भइरहेको छ। आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। नेपाली कंग्रेसको नियमित महाधिवेशन पक्षधारहरूको टिकापुरमा नगर सभापतिमा झपट बहादुर बुढा निर्वाचित हुनुभएको छ। बिहिबार टिकापुरमा भएको अधिवेशनबाट बुढा निर्विरोध निर्वाचित हुनुभएको हो। सभापति लगायत सम्पूर्ण कार्य समिति निर्विरोध चयन गरिएको छ। उपसभापतिमा टीकाराम रेग्मी र गीता रावल चयन हुनुभएको छ भने सचिवमा चन्द्र प्रकाश सुराडी, नन्दकृष्ण खनाल चयन हुनुभएको छ। त्यसै गरी सहसचिवमा मानवीर चौधरी, सुमित रावल चयन हुनुभएको छ। कोषाध्यक्ष सदस्यबाट चयन गरिनेछ। सदस्यहरूमा प्रत्येक वाडाबाट एकजना महिला सहित तीनजना चयन हुनुभएको छ। त्यसै गरी तीनजना जिल्ला सदस्यमा प्रेम बहादुर, बिका लक्की शाह र हेमन्त रावल चयन हुनुभएको छ। महाधिवेशनको उद्घाटन नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा कंग्रेस नेता डाक्टर रणबहादुर रावलले गर्नुभएको हो। कार्यक्रममा बोल्दै डाक्टर रावलले आफूहरू लोभ लालच छोडेर सत्यको पक्षमा उभिएको बताउनु भएको छ। उहाँले नेतृत्व समेत खोज्ने बहानामा आफ्नै साथीहरूलाई निष्ठा, इमान्दारिता
सदाचारिता भन्दा दादागिरी देखाएकोले यो प्रवृत्तिको विरोधमा आफूहरूले उभिएको बताउनु भएको छ। चालू आर्थिक वर्ष शुरू भएको तीन महिना बित्न लाग्दा पनि बजेट ल्याउन नसकिएको सुदूरपश्चिम प्रदेश सरकार थप अन्यलमा परेको छ। बजेट प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सरकारले बोलाएको प्रदेश बैठकमा आगामी असोज 24 गतेका लागि स्थगित भएपछि बजेट आउने समय पनि पछाडि धकेलिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकन्द्र राज जोशीले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री मार्फत प्रदेश समक्ष राजीनामा दिएको जोशीको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिशमा प्रदेश प्रमुख नजीर मियाले जोशीलाई 81 साउनमा मुख्य न्यायाधिवक्ताको रूपमा नियुक्त गरेका थिए। त्यसअघि कमल शाहले पहिलो कार्यकालमा उनी मुख्य न्यायाधिवक्ताको रूपमा रहनु भएको थियो। र जानकी गाउँपालिका वार्ड नम्बर 3 स्थित छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवा बाढ़ी प्रभावित परिवारलाई बाल बालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। थोरै भए पनि बाढ़ी प्रभावित परिवारका बाल बालिकालाई पठन पाठनमा सहयोग होस् भन्ने उद्देश्यले शैक्षिक कार्यक्रम अन्तर्गत सामग्री वितरण गरिएको छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक वीरेन्द्र चौधरीले जानकारी दिनुभएको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
3: विवाह
4: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
6: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त? यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महाराज परीक्षित भाई सुखदेव स्वामी ले बताउनु भो आउने त्यस देखि पछाडी अब तपाई के सुन्न चाहिबक्छ भनेर राजा परीक्षित को प्रतिमा सुखदेव स्वामी बड़ा प्रेम प्रभाज्ञा गरिबक्छु र सबै ठाउँमा परमात्मा टम्मै हुनुहुन्छ। अब नारद नाम गरिएको ऋषिले सो कुरा स्वर्गमा पहिचान गराउनु भो सबैको आत्मा परमात्मा भन्ने कुरा राज ब्रह्मसत्रको दीक्षान्त समारोहमा बाट हटेर अहिले नारद ऋषि हस्तिनापुर जाँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसैबाट
1: जय बोलो श्रीमद् भागवतमा प्राणको
0: चित। अब यो श्रीमद् भागवतमा प्राणको दशम स्कन्ध अहिले 70 अध्यायको बीचमा भगवान कृष्ण सवारी हुनुभयो माने बलराम के अरे नारद ऋषि जानुभयो हस्तिनापुरमा। मेरै जस्तो सभा तपाईँले कहीँ देख्नु भएको छ महाराज भनेर सोध्नु भएको थियो। तपाईँको जस्तो सभा त कहीँ पनि छैन महाराज भएर के गर्ने भन्नुभयो। के छ र भन्दा तपाईँको पिताजी राजा पाण्डु नरकमा हुनुहुन्छ भनेर युधिष्ठिर महाराजलाई नारदले भनिदिनुभयो। मेरो पिताजी किन नरकमा जानुभयो भनेर सोध्नु भएको थियो। तपाईँको पिताजीले त्रिगमन गर्दा गर्दै मृत्यु भएको कारणले नरकै बास भएको छ भनेपछि लो मेरो भगवान कसरी उद्धार गर्न सकिन्छ त मेरो बुवालाई भनेर सोद्धा अरूबाट सम्भव छैन। राजाले गर्दा राशु यज्ञ जनताले गर्दाखेरिमा अर्को यज्ञ हुनुपर्छ सप्ताह त राशु यज्ञ गरौं भनेर निर्णय गरिसकेपछि राशु यज्ञको लागि सारा तयारी भयो। तर यज्ञमा सामग्री के चाहिन्छ भनेर सोद्धा यज्ञको सामग्री भनेको सबभन्दा पहिला सोध्नुपर्छ तपाईँको मामाका छोरा कृष्ण भगवानलाई। लौ त प्रभुलाई नै सोध्न जाम भनेर राजा युधिष्ठिर नाम गरेको राजाको राज दरबारमा सोध्न गए नारद ऋषि। नारद ऋषिले कृष्ण भगवानलाई गएर निमन्त्रणा दिनुभयो। दुईपट्टिको निमन्त्रणा प्रभुलाई आयो। एउटा एक नम्बरको निमन्त्रणा कोबाट आयो? एक नम्बरको निमन्त्रणा चाहिँ आयो जब यस किसिमबाट भगवान कृष्णचन्द्र परमात्मालाई नारदबाट हस्तिनापुरमा राशु यज्ञ गर्ने। अर्को निमन्त्रणा आयो जब यस किसिमबाट जरासन्धले थुनिएका 20,800 राजकुमारलाई मुक्ति गराइदिनु पर्यो भन्ने विषयमा दुईपट्टिको निमन्त्रणा आयो। कतापट्टि जाने दुईटा निमन्त्रणाको लागि आफूलाई कहाँ जाने भनेर जब नारद नाम गरेको जब भगवान कृष्णले सोधिबक्स्यो आफ्नो प्यारो सचिव उद्धवलाई, बाबु उद्धव कता जाने हो भन्दा अनि उद्धवले विन्ती गर्नुभयो भगवान जाने सुने केही छैन मैले के भनौँ भन्दै विन्ती गर्नुहुन्छ। प्रभुजीका पाउ परे उद्धव हात ज्वरी प्रभुजीका पाउ परे उद्धव हात ज्वरी जान्नु सुन्नु केही छैन विन्ती।

जाने सुने केही छैन भगवान एउटा विनती गरौँ है भने ल भन एकादेशमा एउटा राजाको छोरा रहन्छन् र छोरा पाउने यज्ञ गरेको आखिरमा छोरो त जन्मियो यज्ञको व्यतिरिक्तको प्रभावबाट छोरो अन्धो अर्को देशमा एउटा राजाको यस्ता कारणबाट जब फेरि जब के रहेछ छोरा रहन्छन् यज्ञ गरेको छोरी जन्मियो महाराज छोरी जन्मदाखेरिमा जब यस्ता प्रभावबाट त्यो छोरीकन जब तिन्तनी राजाको छोरो अन्धो अर्को राजा छोरी तिन्तनीको बिहा गरिदिएछन् तिन्तनी र अन्धो गइराखेका थिए बाहुनको छोरो लङ्गडो त्यहीँ आएछ लङ्गडो पट्टि पो बन्दोबस्त मिलाउन थालिदिए त्यो तिन्तनी त लौ त भनेर यस कारणले त्यो तिन्तनी र लङ्गडोको सम्बन्धलाई कायम गर्नका लागि अहिले अन्धका उपरमा गएर अब त्यसलाई मार्ने अठोट गरेछन् त्यो जब लङ्गडो गएर तब तिन्तनीले केरी मार्ने भन्दाखेरिमा सबभन्दा उपाय यो मासु खान्छ सर्प मारौँ भनेर डरलाग्दो कालो गोमन सर्प मारेर त्यसलाई जब जीवनको निमित्त मासु पकाऊ भनेर पकाउन दिएको आखिरमा मेरो महाराज त्योबाट अन्धो मासु पकाउन लायो चारैपट्टिबाट धुवा निकाल्ने पाल पनि बन्द गरिदिएछन् निचरेको छ बारम्बार पकाएको छ पालसकी बनेको छ रङमङ्गेको छ जब डरलाग्दो प्रकारको यस किसिमबाट कालो ग्यास रूपी विषको प्रभाव र धुवाको जब चिसो दाउराको पिरो धुवाको प्रभावले त्यो अन्धाले आगो फुग्दा फुग्दा फुग्दा अन्धाको आँखा छ्याङ्ग खुलेछ खुलियो एकदम बलवान थियो यसो कान थापे त माथि त आफ्नै पत्नी र अर्को गुनगुनु पो छ मलाई डोडे मलाई पर्खे त्यसपछिबाट झ्याप्पाम फालेर गएर त्यही लङ्गडाको छोटो गोडामा समातेर तान तानेर तीन पटक घुमाएर त्यसका छातीमा लगेर बजार दिएको थियो थप्पै जब यस किसिमबाट दुइटैलाई मारिदिन्छु भनेको त लङ्गडाको छोटो गोडामा समातेर तान्न त घेडी खड्किएर चाहिँ क्या ट्वाक्क मिलेर सुझिएर उत्री भएछ फेरि छातीमा बजार्दाखेरि तीन तनीको दुई तन मात्रै बाँकी रही एक तन दुई तन बाँकी रही एक तन चाहिँ फेरि शरीर भित्री प्रवेश गरेछ तपाईँको अङ्ग ठिक भयो लङ्गडाको गोडो सोझियो तीन तनीको दुई तन अन्धाको आँखा खुल्यो महाराज परीक्षित यसै कारणले यहाँहरूसँग भगवान प्रभुसँग उद्धवले विन्ती गरेका छन् प्रभु हजुरले नजानेको कुरा के छ यस्ता अङ्ग सिंहवादीहरू त यसरी सफल भइरहेका छन् भनेदेखि हजुरसँग फेरि मैले विन्ती गर्नु पर्ला भन्दाखेरि म अब कहाँ जाने हस्तिनापुरमा जाने दिग्विजय गर्ने अनि मात्रै राज्य सत्ताको प्रयोजन गर्ने भनेपछि अहिले हस्तिनापुर सवारी हुनुभयो अनि भगवान कृष्ण आठवटा रानी दाजु बलराम भाउजू रेवती अनि साथी उद्धवको साथमा नारदका पासमा सवारी हुनुभयो र सबले विन्ती गरे हरे कृष्ण काले नकले नजर जुदाउने हे मुसुके हाँसे पछि मनै

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब त्यसदेखि पछाडि लौ त मेरो भगवान, अब म के गरौं? युधिष्ठिर महाराजले सोद्धा, मेरो पिताजी उद्धार गर्न के गर्नु पर्ला? प्रभु भन्दा राशु यज्ञ संसार सारा जित, त्यस ठाउँबाट ल्याएको सम्पत्तिहरू सारा प्रयोजन गर, अब चार भाइलाई चार दिशा जिताउनु भयो। चारी भाइले पूर्व पश्चिम उत्तर दक्षिण भीमसेन अर्जुन नकुल देवले जितिस र सम्पत्ति ल्याएर थुपारी सकेपछि अब मगधदेश हान्न जरासन्धको दरबारमा चाहिँ भीमसेन अर्जुन र भगवान कृष्ण बाल ब्रह्मचारी भएर प्रवेश गर्दै हो बक्सन्छ भन्ने सम्मको कथा यसबाट।
1: जय बोलो श्रीमान।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भनेदेखि दशम स्कन्दमा अहिले भगवानले विविध प्रकारको खेल प्रयोजन कार्यक्रम गर्दै गर्दै गर्दै जाँदा एक दिन के भएछ भन्नुहोला भने बाल ब्रह्मचारी तीनजना कृष्ण बलराम र कृष्ण जब भीमसेन र अर्जुन जानुभएको, ओहो कहाँबाट पाल्नुभयो हजुर? आउनुहोस् भनेर गोडा धुनका लागि झारी सुनको झारी लिएर जरासन्न आयो। भगवान त्यसको घरमा नगइकन पर्खालतिर चढिदिनु भयो। नबोल्ने मान्छे अगाडि जान्न भन्छ नि भन्दैन अहिले हाल पनि, मसँग बोल्दैन त्यस कहाँ किन जाने भन्छ नि भन्दैन, छै छैन यतातिर किन नहुने जाने उही त र हो। आज कहाँबाट पाल्नुभयो आउनुहोस् यह गच्छ यहाँ तिष्ठ भनेर बोलाएको थियो, मागेका कुरा दिए आउने नआउने भनिदिनु भयो भगवान कृष्णले। के माग्नुहुन्छ भन्दा द्वन्द युद्ध दिए, होइन बाहुन भएर त अर्थ अर्थ माग्छन् त, जब के को द्वन्द युद्ध भन्दाखेरिमा तँलाई 18 पटक कुर मर्याउने कृष्ण भने म हुँ, मेरो दाई बलराम उहाँ भीमसेन भने भर्खरे मेरो फुपूका छोरा भीमसेन उहाँ अर्जुन उहाँ भनेर देखाइदिनु भयो। ए चोर तै पो होस् धन्य ढोइदिने भयो भन्छ है भगवान्लाई ढोइदिए भए नरक जाइन जस्तो कुरा गर्यो। ल त्यसो भएदेखि त जादुसम्म लड्दिन वैश्य, यो अर्जुन साह्रै पातालो योसँग लड्दिन, भीमसेनसँग लड्छु, बरु एउटाले एउटालाई नमारेसम्म नछोड्ने भनेर दुईटा कृति घम संग्राम लडाई भयो। लड्दा लड्दा लड्दा लड्दा लड्दा 27 दिन बित्यो, 28 दिनका दिनमा मेरो भगवान अब मेरो केही लागेन मेरो हरि कसो गर्ने भनेर प्रार्थना गर्दाखेरि अनि त्यसदेखि पछाडिबाट भगवानले इसारा दिनुभयो। संकेतको भाषा हुन्छ क्या, संकेतको भाषाले कुरा बुझिए पो लाटालाई त के यता आइज भन्दा नि बोल्दैन, अन्त बात गरे यस्तो गरेर भगवानले झार चट्ट निचरेर फालिदिनु भयो। ल पक्का प्रभुले यही कुरा आज्ञा भएको भनेर दुई गोली गाँठामा समात्र धर्काएर फत्त फालिदिएका थिए, ट्याप्पै जोडिहाल्यो, फेरि फालिदियो फेरि जोड्यो, भगवान मेरो केही लाग्दैन क्यारे प्रभु भन्दा एकपट्टि तिग्रा ठटाउनु भयो अर्कोपट्टि हेर्नु भयो, त्यसरी संकेत भयो, यता यता बात गरिरहनु भएको छ उता भीमसेनलाई, च्यात्ने त च्यात्ने हो यसरी उल्टो फाला, त्यसरी बुद्धिए पो हुन्छ ओ भन्दा नि बोल्दैन, मरेकासँग के बात गरिदिनु र त्यहाँदेखि उपरान्त चप्पके समात्र फुत्त फालिदियो, ट्याप्प जोडिन आँटेको, आखिरमा पाटा मिलेन जरा आसन्न मर्यो, आकाश बाट फुलमाला गुच्छला अबिरको वृष्टि भीमसेन जीको जय जय भगवान परमात्माले भीमसेनलाई जय मनाउनु भयो। 18 पटक मैले नसकेको त्यसलाई ढाल्यो भनेर आज्ञा गर्नुभयो। भीमसेनजीले जरासन्द आज मार्नु भो, भीमसेनजीले जरासन्द आज मार्नु भो, सबको मन हर्ष भयो।

महाराज जरासंद मर्यो, भीमसेन को जय। भगवान कृष्ण ने 20,800 वटा राजकुमार उद्धार हजुरलाई राज्य सुम्पा भनेका थिए। मैले राजा हुन हुँदैन भनेर उनलाई नै राज्य सुम्पा गरिबक्छु र उनका छोरा सहदेव भन्नेलाई राजपाल सुम्पा गरेर अहिले प्रभुको सवारी हस्तिनापुरमा भयो। हस्तिनापुरमा सारा देश देशान्तरका राजाहरू जम्मा भए। सबको निमित्त काम कारवाहीको तयारी भयो। ठूलो यज्ञ गर्दाखेरिमा सबैले काम विभाजन गर्नुपर्छ। एक नम्बरमा कसले गरे भन्ने विषयको लागिमा सबभन्दा पहिला भएको चाहिँ मेरो सरकार यस प्रभावबाट प्रस्ताव गर्नुभयो। अब सबभन्दा पहिला प्रस्ताव गर्ने वाला वालमा ढुकुटीको साँचो आर्थिक समितिको संयोजक कसलाई दिने भन्दाखेरि

दुर्योधनलाई पनि निभक्ष्यो भगवानले, ए प्रभु त्यो त शत्रु हो, पहिले दिन गुटमटाइदिन्छ, के गर्ने, मन्द नकरौ भन्नुहुन्छ युधिष्ठिर महाराजलाई भगवान कृष्ण। हेर उसले धर्मका निमित्त एक झिके भोलि दुई दुई झिके चार चारको आठ आठको सोह्र सोह्रको बत्तीस बत्तीसको चौसठी भएर जान्छ, त्यसै कारणले बरु सुने भनेदेखि बहदैन नकरौ भनेपछि त्यस्तो पाए त किन नदिने भगवान सधैँ पाल्न पर्ने जस्तो गरेछ त है लौ त भनेर यस किसिमबाट जब भीमसा दुर्योधनलाई ढुकुटीको साँचो दान दिने को कर्ण अर्का सम्पत्ति अर्कालाई दिन के गाह्रो भीमसेनलाई भान्सामा राख्ने भान्से सफाइ नि चाहियो मिठो पकाउने नि त चाहियो कतै नुनै नहाल्ने कतै चर्को हाल्ने के काम त्यसै कारणले अब के गर्ने बडो समस्या भयो राम्रो मिठो पकाउने चाहियो अहिले हल्का यहाँका त सबै चाख्छन् जस्तो लाग्छ म त नत्र सधैँ किन नुन लगाइरहेको त एक दिन बिरुनी नि त हुनुपर्छ अब कोही नमामेन ल्याप पारे हो कि राम्ररी भन्ने र हाँसेका मैजतिर चाहिँ ल भयो यसै कारणले अब प्रान्तका लागि जब भीमसेनलाई भान्सामा द्रव्य साधनमा नकुललाई सम्मानमा जब यस किसिमबाट अर्जुनलाई मूल कर्तामा राजा युधिष्ठिरलाई आएका घोडा र जब औषध उपचारका लागिमा सुरक्षा गर्नका लागि सहदेवलाई कार्यक्रम पूर्ण भयो महाराज एउटा काम मैले पनि पाम भन्नुभयो भगवान प्रभुले प्रभु रोजेको काम भन्दाखेरिमा कृष्ण पादा बने जने एक मण्डपमा आएका जतिको जुत्ता स्याहार सम्हार गर्ने र खसेर बढार्ने र सरसफाईको काममा मलाई नियुक्ति भन्दै भोग्छु परमात्माले प्रभु हजुरलाई मानानी हुन्छ कि भन्दा हेर त्यसो होइन यज्ञमा जसले सानो काम गर्यो त्यो नै ठुलो हुने उनीहरूको कारणले भनेर परमात्मा त्यस्तो काममा नियुक्ति हुनुभयो त्यसै कारणले यज्ञमा आएर ठुलो काम भन्दा सानो काम लिनु उत्तम हो कृष्णले त्यस्तो काममा नियुक्ति हुनुभएको छ अनि सारा कुरा पूर्ण भयो महाराज परीक्षित आज कृष्ण परमात्मा सवारी हुनुभयो र चारैपट्टिबाट देश देशावन्तका राजाहरू आएर कहाँ बस्ने के खाने भन्ने विषयमा प्रश्न गरे चारै देशका राजा थिए आए घन चारै देशका राजा

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर। यथार्थ पक्षमा श्रीमद् भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गरिसके बक्स्यो। अहिले अग्र पूजाको भागकोलाई दिने भन्ने दफावार माथिमा राष्ट्रियमा छलफल छ भन्ने सम्बन्धको कथा हे सद्याबाट
1: बोलो श्रीमद्भावनमा प्राण
0: महाराज परीक्षित। अब अग्र पूजाको भागकोलाई दिने यसै मानेमा ठूलो छलफल भयो राष्ट्रिय यज्ञमा। कोही बोलिया थिएन अग्र पूजाको भाग कलाइदिने, तर जुरुक्क सहदेव उठ्यो। सहदेव भनेको यता पाण्डवपट्टिको सहदेव होइन, जरासन्दको छोरो जुरुक्क उठेर सबैको आत्मा परमात्मा भएको कारणले कृष्णलाई अग्र पूजाको भाग भनिदिइहाल्यो। करतल ध्वनिमा विश्वपितामले स्वागत गर्नुभयो, सबले कर्रै ताली आइहाल्यो। अनि त्यस पछाडिबाट शिशुपाल जुरुक्क उठ्यो, खबरदार भन्यो। किन भन्दाखेरि तँलाई गर्व तु वा त्यस्ता बाउको छोरा तँ के भएको, तेरो भिनाजु मार्ने यही हो, तेरो मितबाउ मार्ने यही हो, तेरो बाउलाई हिजो कुरुमुर्याउने यही हो, भएका 23 सक्षमणी सैनिक 18 पटक सम्म नष्ट गराउने यही हो, फेरि यसैलाई अग्र पूजाको भाग, त्यस्तो छोराको छोरो बाउको छोरो त के भएको, धिक्कार, तेरो मती किन डढेर लागो, त्यो त गर्व थुइया भए पनि हुन्थ्यो भन्न लाग्यो महाराज। यता यो विश्वपिता म बुढो के भएको, बुढो भएपछि त मान्छे त खतम पाउँदो रहेछ। यस्ता गोपाललाई अग्र पूजाको भाग भएर ताली लगाउँछ बालकले बोल्यो भन्दैमा, यहाँ दुर्योधन राजा कर्ण राजा म दन्त बक्र सारा भएका ठाउँमा ऋषिहरू भएका ठाउँमा गोठा लगाएको अग्र पूजाको भाग खबरदार मिल्दैन भनेर भन्यो, भगवानलाई विरोध गर्यो। भीमसेनले शिर ठर्दिन्छु भनेर हाँट्नु भएको थियो, हुँदैन मेरो राजा मान्नुभयो कृष्ण भगवानले। अब के गर्ने त भन्दाखेरि अब यसलाई इकन एउटै काम छ, मैले जानेको छु भनेर भगवान कृष्णले चुप लाग भन्नुभएको थियो। भगवानलाई गाली गलौज गरेर सुदर्शन चक्र प्रभुले प्रार गरिदिनु भएको थियो सुदर्शन चक्रको प्रभावले। त्यसको श्री च्वाटे गिडियो, शिशुपाल मर्यो, शिशुपालको तेज भगवानमा प्रवेशको, शिशुपाल परमधाम गयो। भगवान कृष्णको जय जय होस्, भगवान कृष्णको जय जय होस्। अनि यसलाई मार्न हुँदैन भनेको बेला किन नि भन्दा, यो जन्मदाखेरिमा 3 आँखा 4 हात, एउटा आँखा शिरमा, 2 हात पछाडि भएर जन्मिएको जुन व्यक्तिले काखमा राख्दा यसको आँखा र हात झर्छ त्यही व्यक्ति मार्नेवाला हुन्छ भनेको हुनाले माई त गएकी रहेछन् माईले फुपो, कृष्णले काखमा राख्दाखेरिमा झर्ने। बाबु तिम्रो हातबाट मेरो छोरो मर्ने भयो, के गर्नेवाला राजा भन्दा, जे भए तापनि मेरो फुपो हजुरको मुख हेरेर 101 गालीसम्म सहने छु भनेको हुनाले 101 गाली नपुगुन्जेलसम्म रहनु भयो, 101 गाली भयो, शिशुपाल मर्यो।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091560641, मोबाइल नम्बर 98432786713।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डा छ 7 साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
5: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
5: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075-76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
6: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083-84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
5: आर्थिक वर्ष 2083-84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
6: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
5: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
6: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
5: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
6: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
5: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच कर आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
2: सामुदायिक रेडियो टीकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर, कैलाली।
1: के तपाईलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
4: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।